0: सुधाको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका साथ जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पठिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि योजनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू,
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
9: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
7: सम्पर्क नम्बर 98-67-0-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
11: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडाही दाङ।
12: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
13: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
13: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छ, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जङ्गलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। जुहो बेला खेमरिदे गरम ओभोतिरी ज्याउ बेला सुनो फुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउए गिमी प्राकृतिक सम्पदा र त खेप त जस खेम्नाले वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले बनाइ जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा डुख पिकनिक वनभोज बाको मे सचाउँछु छिम्मी मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओछो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै कोबाझेङ्गे माखिए
10: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मे ढाल्ले छ अनुगमन दुने व्यवस्था चाउस गिलुए
9: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेकेलाई जु अब नजिने बनाए गेङ एल गेज मेके मालाए अरूले लायो के माइए
10: वन जङ्गल छ जुडी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउसो सैलेकी खेले
9: वन जङ्गल मे लाग्यो के माइए मे लागे कि नि पाँचजना खर नाम्ला र मिलिदिए बनाई चानो मे के सहे
10: बतास उचुली जु बेलाको हिजिमके कोठो ल मे के सताङ्के नि हे नखेम छिन्नी मे चाउसो के सहे
9: मे लागिने नि ताई गे मने गे बचिए सोनो अरूले मने गे बचैया
10: के छो छाम्ला पोया ल मे लाग्यो कि सन्किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर गिरिए
9: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
3: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
4: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घन्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
3: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
4: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, स्तनपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
12: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
10: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
11: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
12: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
10: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
12: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
12: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
11: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमित बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
3: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डिफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
5: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
8: दिनदिनै त्यही कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
9: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
8: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
9: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
10: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
9: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
10: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
8: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
9: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
10: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
11: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड. विज्ञापन बोर्ड.

0: व्यापी फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
1: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802802,
2: 98095082605
1: र 98103940।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाछ र तपाईलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफुल, पशुजन्य खानेकुरा जस्तै दुध,

0: अन्डा माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
0: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
1: गर्भवती भएको 3 महिना पुरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
0: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा

0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
2: बाजे, के भयो? किन गालामा हात?
3: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर, आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू,
6: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
2: 98-095-14-652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: वैश्वाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ, के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सबैजना जुटेर
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
1: हेलो,
5: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
0: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
0: त, हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
0: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
0: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो बा?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु। गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238।
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697।
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857 22 275।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि 12 वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन।
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
0: ओहो भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमाग चुरी खेल्न जिकै रुपा स्टोरबाट दाना लिएर आऊ त।
3: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, रिबाङ टुडीखेल, रोल्पा।
4: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्मर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
9: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916077, 9848076770, 9558743123। समयमै उपचार गरौँ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
10: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
11: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
10: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
11: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
10: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
11: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउ नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा सङ्केतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
7: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
9: हजुर, हाम्रा सेवाहरू
10: दाँत बाँध्ने,
9: दाँत सफा गर्ने,
10: दाँतमा सिमेन्ट भर्ने,
9: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
10: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
9: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
11: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
9: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
13: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
12: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
14: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
12: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
13: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
12: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
13: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
12: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
15: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
15: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
16: दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
16: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
16: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
16: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858843122 र 9858843123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
17: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्त छ जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओभोदिरी ज्याउ बेला सुनो, फुरी बतास ओचुदिरी ज्याउ आउ बेला क, वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए, आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त ज स खेम्ना दे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा डुख
18: ला बन्न मेला किने कोरो रङ्गे नौपुराले चौसो ख्याल गिरिए
17: वन जङ्गल

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भा छ र तपाईँलाई?
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो

0: प्रचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
4: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठुलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
8: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जङ्गलको संरक्षण गरौ।
8: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
10: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
9: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
10: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खचखच के को झगडा हो यो?
10: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
9: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
10: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
10: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
12: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
13: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
12: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
13: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
12: ए
13: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
12: ए हो र बाबु?
13: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
12: ए
13: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
12: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
16: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
17: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
16: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
17: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
16: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
17: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
16: सेतो पानी बग्ने, यौनि चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
17: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
16: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
17: सम्पर्क मोबाइल 98578211005,
16: 98479802,
17: 98095826005
16: र 98103940.
18: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
19: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
18: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
18: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
19: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
20: डाक्टर जङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
18: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
19: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
20: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
18: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
19: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
18: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
19: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
18: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए, म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
4: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त। ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
4: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनु पर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पुरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतना मूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होम स्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सबैजना जुटेर
0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु, अक्सिजनको स्रोत, रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाइ राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय, रोल्पा।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौँ,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौँ,
1: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
0: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
4: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
3: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
4: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
3: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
3: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोगा 9841-68-697।
4: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
3: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: लज बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नुपर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झेँ, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा

0: चित्रहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्मर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
5: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम, उकालो जाने बाटो निर घोराही दाङ, बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578143123। समयमै उपचार गरौँ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम, उकालो जाने बाटो निर घोराही दाङ।
0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन

चलाऊ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ। सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: हुने नियमित रूपमा शारीरिक परिश्रम गर्ने परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चुल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाजे के भयो, किन जालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 94 1452।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
9: खै योमा त दादा त छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, चिउराले सुन्ने काम नहुन्न भने
0: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848750571 र 9855724171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडीखेत रोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राप्त शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
12: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन जेनरल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल

0: यस सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री सङ्कलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा सङ्केतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
4: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
3: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू:
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
5: सम्पर्क नम्बर 98-67-0-67-467। एक पटक सम्झिने पर्ने ठाउँ: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना:
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू: आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-20-754 र 98-479-93-412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
11: मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
12: हैन, यो छोरीले के भन्छे? दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
13: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
12: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
13: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
12: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के के छन्?
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858343122 र 9858343123।
13: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन छ।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ न, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
0: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नु पर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पुरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेलायु मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओभोदिरी ज्याउ बेला सुनो फुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामेल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुख गिजी सिङ्गेको ठयल नेलागिनाटे जन धने मे खेप्पा छिति ताउदुबो खोकाई अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
7: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
8: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
9: वन डडेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डडेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डडेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
8: वन डडेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
9: वन डडेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसरी गाउँपालिका पाँच नराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वनजन्य सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20754 र 9849-93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
11: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओबोद्री जेउ बेला सुनो फुरी बतास ओचुदरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त ज सखेम्नादे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुख जिमगेको ठयल मेलागी नाटे जन धने मे खेप्पा छिति ताउ होकाई पिकनिक वन भोज बाको मेले चाउसो सैदेकी खेनाए वन जङ्गल ओछो छाम्ने बारीको चुरो विधि ओरेको नै
12: सामुदायिक बनी हो मे हाल्ने अनुगमन दुने व्यवस्था चाउसर गिडुए।

0: अरूले भने के गर्छ या
1: के छ छामला पोयाल भे लाग्यो कि सन्किनी गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरी
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउत तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478007070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।

0: आफू बाँच्न प्रकृति बचाउ, डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
2: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाउ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाउ र गोल पोल्ने कार्य नगरौ।
0: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: ओ साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खोइ खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
6: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
6: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
6: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जङ्गलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
9: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
8: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
9: ल, अब तैँले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
10: होइन, रात दिन खच खच के को झगडा हो यो?
9: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
10: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
8: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
9: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
10: ल, सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
11: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार सोमबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
12: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
13: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
12: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
13: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
12: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
13: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
12: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
13: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
12: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
13: सम्पर्क मोबाइल 98578211105,
12: 98479802802,
13: 98095826005
12: र 98103940।
14: हेलो
15: हेलो,
14: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
16: लु त, हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भन्ने रहेछ, के भयो?
16: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, म किन दिन्थेँ।
17: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
17: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
21: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
20: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
21: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
20: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
21: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
22: डाक्टर कमल
0: रङ शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
21: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
22: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श गरिने,
1: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
21: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
21: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
23: चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
24: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
25: हो र?
24: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
25: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
24: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
25: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
24: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
26: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
27: होइन, के भएको छ र तपाईँलाई?
26: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
27: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
28: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
26: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि। डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डिफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
28: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
26: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
28: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ।
2: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हैया बद्दी, मेरो त दाडु खिलो, के गर्ने होला अब?
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879-70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
28: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
26: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
28: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
26: ल उसो भए म सामान लिन गइहाले।
28: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
26: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
28: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
26: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: नेपाल सार विज्ञापन बोर्ड।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोर वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिका लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतना मूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभावक निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
3: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
4: सबैजना जुटेर
2: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रो नगरपालिकालाई

कपास वा चार सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर सधैँ सरसफाइ राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जन्मिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
4: सरकार विज्ञापन बोर्ड।
5: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
6: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
5: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
6: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
5: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण।

च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज हामी उपस्थित भएका छौँ। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी विभिन्न साझेदार रेडियोहरूबाट प्रसारित छौँ। कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट पनि हामी प्रसारण भइराखेका छौँ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिङ्ग्री प्युठानबाट सन्तोष सुनार सङ्गम, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज घाँस गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 104.4 मेगाहर्ज करबाङ बागलुङबाट आज बजेट भाषण कार्यक्रम प्रसारण हुने कुरा जानकारी प्राप्त भएको छ। रेडियो मोती 88.4 मेगाहर्ज छापसाङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिलाउनु भएको छ। रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट मिना गुरुङ, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रेप्रान्त कोसीबारीबाट नकुल घरथी, रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुमपश्चिमबाट ज्ञानी खड्का, आज रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुमपश्चिमबाट कार्यक्रम प्रसारण भएको छैन, त्यहाँ बजेट भाषणको कार्यक्रम प्रसारण भइराखेको छ भने हामीलाई यति बेला रेडियो आफ्नो एफएम ओखलढुङ्गाबाट पनि अब के छ है त्यहाँ बजेट भाषण प्रसारण छ कि कार्यक्रम आइराखेको छ हामीलाई जानकारी प्राप्त भएको छैन। यदि जान कार्यक्रम प्रसारण भएको छ भने त्यहाँबाट विनुमाया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ, रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ, रेडियो म्यानश्याम एफएम 103.4 मेगाहर्जबाट पनि आज बजेट भाषण कार्यक्रम प्रसारण भइराखेको कुरा हामीलाई शारदाजीले जानकारी दिनुभएको छ, रेडियो बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर फुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट यति बेला साथ दिइरहनु भएको छ ईश्वर विश्वकर्माले भने रेडियो मानसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, रेडियो हामीलाई यति बेला रेडियो भरोसा 104.9 मेगाहर्ज डाङ्गुराईबाट साथ मिलिराखेको छ प्राविधिक साथीको भने हामीलाई नवीना सुनारले साथ दिइरहनु भएको छ, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ, रेडियो मुक्ति 95.5 मेगाहर्ज बाट सरु मरासिनीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। आज हामी गणतन्त्र दिवसको अवसरमा छौँ। 19 औँ गणतन्त्र दिवसको अवसरमा हामी तपाईँसँग आज गणतन्त्र दिवसकै बारेमा कुराकानी गरौँ होइन, र गणतन्त्र दिवसको अवसरमा यो दिवस मनाउँदै गर्दाखेरि गणतन्त्र जब गणतन्त्र हाम्रो देश नेपालमा स्थापित हुँदै गर्दा 2065 साल जेठ 15 गते गणतन्त्र दिवस भनौँ न हुनु नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर भन्दै गर्दाखेरि त्योभन्दा अगाडि गणतन्त्र दिवसको अवसरमा भनौँ न गणतन्त्र आउँदै गर्दाखेरि निकालिएका जुन विभिन्न खालका आन्दोलनहरू भए, सशस्त्र द्वन्द्वमा भनौँ न गणतन्त्र आउँदै गर्दाखेरि निकालिएका

पछिका गणतन्त्रका उपलब्धिहरूलाई लिएर कस्ता खालका गीत सङ्गीतहरू बनाइए भन्ने गीत सङ्गीतहरू पनि हामी बजाउँछौँ आजको बसाइमा, आजको कार्यक्रममा ती गीत सङ्गीतहरूलाई पनि स्थान दिनेछौँ। यो क्रममा तपाईँलाई जानकारी गराए। सर्वप्रथम हामी 9868 6039 40 40 फोन गर्नुहोला। तपाईँको विचारमा गणतन्त्र के हो, होइन तपाईँले गणतन्त्र दिवसलाई अर्थात् गणतन्त्रलाई तपाईँले कसरी लिनुहुन्छ आजको कार्यक्रममा, तपाईँ विचार राख्नुहोला। आज उसै पनि कार्य रेडियोमा कार्यक्रम चलाउने बसाइ थियो, ल आज गणतन्त्र दिवसको बारेमा बोल्नुहोस् न त है, तपाईँले कतिको बोल्न सक्नुहुन्छ आज गणतन्त्रको बारेमा बोल्नुहोस्। आज पनि उसै पनि आज बोल्ने दिन नै थियो, होइन आज गणतन्त्रको बारेमा बोल्नुहोस्। आउनु सबको क्रममा प्रस्तुतिमा जोड्छौँ, धेरै बग्यो जनताको रगत यो गीत तपाईँको लागि राख्छौँ। राजु परियार र लक्ष्मी नौपानेले आवाज दिनुभएको गीत तपाईँको लागि राख्छौँ, गीतपछि फेरि आउँछौँ।

धेरै भग्यो जनताको रगत देशमा शान्ति हुने भएबाट यस्ता यस्ता गीत सङ्गीतहरू त्यति बेला निकालिएका थिए। जति बेला 62-63 को जनआन्दोलन भएको थियो त्यति बेला यी गीत सङ्गीतहरू आएका थिए बजारमा, र राजु परियार र लक्ष्मी न्यौपानेले आवाज दिनुभएको। यो गीतहरू युट्युबमा छैनन्, यी गीत सङ्गीतहरू तपाईँले युट्युबमा खोज्नुभयो भने भेटाउनुहुन्न। त्यो कारणले गर्दाखेरि हामीसँग यी गीत सङ्गीतहरू सुरक्षित छन् किनभने हामीले यी गीत सङ्गीतहरूलाई पनि बेला बेलामा स्थान दिनुपर्ने हुन्छ। र यति बेला साथी हुनुहुन्छ गणतन्त्र दिवसको गणतन्त्रको बारेमा बोल्नका लागि, मैले आज भनिसकेको छु आज गणतन्त्र दिवसको बारेमा कुराकानी गर्छौँ आजको बसाइमा। उसै पनि आज रेडियो कार्यक्रम चलाउने बसाइ थियो होइन, रेडियो कार्यक्रम चलाउने बसाइको अवसरमा आज लौ त अब गणतन्त्र शुभकामना भन्नका लागि पनि आउन सक्नुहुन्छ कि, अब तपाईँलाई गणतन्त्र दिवस शुभकामना त राख्न सक्नुहुन्छ नि आफ्नो साथीहरूलाई होइन, त्यो शुभकामना राख्नको लागि र आफूलाई थाहा भएको कुरा गणतन्त्रको बारेमा आफूलाई थाहा भएको कुराहरू राख्नका लागि आउनुहोला, म तपाईँलाई आग्रह गर्छु। गणतन्त्र के हो भन्ने कुरा, तपाईँलाई गणतन्त्रको बारेमा तपाईँले के बुझ्नु भएको छ होइन, धेरै विज्ञहरूले पनि कार्यक्रम सुनिरहनु भएको हुन्छ, धेरै साथीहरूले पनि यो कार्यक्रम सुनिरहनु भएको हुन्छ। यो हामीले बोलीको विकास गर्दै गर्दाखेरि होइन, बोल्ने बानीको अभ्यास गर्दै गर्दाखेरि कुनै पनि विषयमा बोल्न सक्नु पनि एउटा विज्ञता हो, एउटा भनौँ न बोल्ने शैलीको बोल्ने बानीको विकास हो। त्यो कारणले गर्दाखेरि आउनुहोस् आज गणतन्त्र दिवस हो, गणतन्त्रको बारेमा बोलाउँ न त होइन, गणतन्त्र दिवस गणतन्त्र तपाईँलाई कस्तो लाग्छ, राम्रो लाग्छ होइन भने राम्रो भन्नु होला होइन, गणतन्त्रले गर्दाखेरि यस्तो भयो हत्या, कतिपयले के भन्नुहुन्छ भने गणतन्त्र आएर अहिले छाडतन्त्र भयो होइन, जनताहरूले नानाभाती अब नेताहरूले अब नकाम गरे, जनताहरूको शासन आएन, जनता नेताहरूले त गणतन्त्र आयो होला तर जनताहरूले गणतन्त्र आएको छैन भन्ने भनाइ पनि छ। आफ्नो मनमा लागेका कुराहरू त भन्न पाइयो क्यारे होइन, बोल्न पाइयो क्यारे, तर अरूलाई आक्षेप लगाउने तरिकाले अरूलाई पिस पार्ने तरिकाले पो भन्नु भएन त होइन, तर गणतन्त्रको समर्थन पनि गर्न पाइयो, विमति पनि जनाउन पाइयो, किनभने गणतन्त्र हो, गणतन्त्रमा आलोचना गर्न पाइन्छ अथवा बोल्न पाइन्छ भन्ने छ होइन। त्यो कारणले गर्दाखेरि आउनुहोस् शुभकामना भए पनि दिएर जानुहोला भन्दै 9868-6040 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। आज गणतन्त्र दिवसमा आधारित गीत सङ्गीतहरू हामी बजाउनेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। के छ साथी हुनुहुन्छ के हो, आज साथीहरू त कता हराउनु भयो कता हराउनु भयो, आज धेरै जसो रेडियोहरूमा आज बजेट भाषणको कार्यक्रम प्रसारण भइराखेको छ जस्तो छ होइन, मैले कतिपय रेडियो केही केही रेडियोहरूबाट मात्रै यो कार्यक्रम प्रसारण भइराखेको छ, लोकसारथी कार्यक्रम प्रसारण भइराखेको छ। 5 बजेपछि हामीले पनि यताबाट बजेट भाषणका कार्यक्रमहरू बजाउनेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। आउनुहोस् अब हामी एउटा गीत राख्छौँ क्यारे, जहाँ हुन्छ त्यहाँ हुन्छ गणतन्त्र भन्ने विष्णु खत्रीले आवाज दिनुभएको गीत तपाईँको लागि हामी राख्छौँ। अब गणतन्त्र आउनुभन्दा अगाडि होइन, गणतन्त्र स्थापना हुनुभन्दा अगाडि गणतन्त्र कस्तो हुनुपर्छ त भनेर, जति बेला गणतन्त्र आउँदै थियो त्यति बेला गणतन्त्र यस्तो हुन्छ है भनेर जनताहरूलाई गणतन्त्रको बारेमा गीत सङ्गीतहरूको माध्यमबाट पनि बुझाइने गरिन्थ्यो होइन, जहाँ गरिबले खान पाएको हुन्छ, जहाँ भोकोले खान पाएको हुन्छ, जहाँ गरिबले भनौँ न रोजगार पाएको हुन्छ त्यही गणतन्त्र हुन्छ, जहाँ विद्यार्थीले पढ्न पाएको हुन्छ त्यही गणतन्त्र हुन्छ भन्ने खालका गीत सङ्गीतहरू गाइएका थिए होइन। यो कतिको पुरा भए कतिको पुरा भएनन् त्यो पछि जान्ने कुरा। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कहाँबाट? गोर्खाबाट। गोर्खा कुन ठाउँबाट? अनि कुन रेडियोबाट हामीले सुन्नुभयो? आज बजेको छैन। आजको कार्यक्रममा के गर्नुपर्छ थाहा छ कि छैन? ल उसो भए आज गणतन्त्रको बारेमा तपाईँलाई मनमर्गन आउनुभयो, अब गणतन्त्रको बारेमा भन्नुहोस् भनेको, आजको विषयवस्तुको बारेमा जानकारी गराएको, पास सर पास भनेर जानुभयो होइन, यस्तो काम त नगरौँ न हो, कार्यक्रम सुन्न पाइएको छैन भने बरु त्यो दिन अन्य साथीहरूले पनि पालो दिनुपर्छ कि। अब राख्छौँ हामी जहाँ त्यहाँ हुन्छ गणतन्त्र यो गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। त्यहाँ हुन्छ गणतन्त्र। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। विष्णु खत्रीको आवाजमा रहेको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। यी सङ्गीतहरू त्यति बेला आएका थिए जति बेला गणतन्त्र स्थापना भएको थिएन, त्यति बेला राजतन्त्र थियो। यी सङ्गीतहरू त्यति बेला निकालिएका थिए र जति बेला 19 दिने जनआन्दोलन चल्यो होइन, र 10 वर्षे सशस्त्र जनयुद्ध, त्यसपछि 19 दिने जनआन्दोलन, त्यसपछि बल्ल जब शान्ति प्रक्रिया आयो त्यति बेला गणतन्त्र के हो त भन्ने बारेमा होइन जनताहरूलाई बुझाउने क्रममा यो गीत सङ्गीतहरू त्यति बेला विष्णु खत्री लगायतका कलाकार साथीहरूले निकाल्नु भएको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। यस्ता यस्ता गीत सङ्गीतहरू हामी बजाउनेछौँ तपाईँको लागि, हामी राख्दै जानेछौँ। र गणतन्त्रको बारेमा केही कुरा भन्नु छ, केही कुरा तपाईँलाई गणतन्त्र दिवसको सबैलाई शुभकामना आदान प्रदान गर्नु छ भने तपाईँले 9868 60 39 40 फोन डायल गरेर पनि शुभकामना आदान प्रदान गर्नका लागि, शुभकामना दिनका लागि, आजको यो दिवसको शुभकामना दिनका लागि तपाईँले आउन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। 9868 60 39 40 नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ। अब गणतन्त्र आउनै लाग्दाखेरि बद्री पङ्गिनी र अञ्जना गुरुङले गाउनु भएको गीत थियो एउटा, बद्री पङ्गिनी र अञ्जना गुरुङले गाउनु भएको गीत, अझै नै जनताको शासन आएको छैन है, अझै नै लोकतन्त्र आएको छैन है, अब अझै नै गणतन्त्र आएको छैन है भनेर जनतालाई, जनताको शासन आएको छैन है भन्ने

गीत पनि निकाल्नु भएको थियो। त्रिशुलीको किनारमा बालुवा चाल्नेहरू, सोरुममा भारी बोकी बालबच्चा पाल्नेहरू भन्दै बद्री पङ्गिनी र अञ्जना गुरुङले गाउनु भएको गीत जनताको शासन। तपाईँले युट्युबमा जनताको शासन लेखेर सर्च गर्नुभयो भने तपाईँ त्यो गीतलाई भेटाउन सक्नुहुन्छ। अब हामी त्यो गीत तपाईँको लागि राख्छौँ। गीतपछि तपाईँको माझमा हामी फ्री हुनेछौँ। यो गीत

अझै नि जनताको शासन आएको छैन है, यो गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छ। यो गणतन्त्र आउनुभन्दा अगाडि निकालिएको गीत थियो र जति बेला गणतन्त्रको सुरुवात हुँदै थियो होइन, त्यति बेला गणतन्त्र आउनुपर्छ, गणतन्त्र नल्याइ त अब सुख पाइँदैन भन्ने खालका गीत सङ्गीतहरू बद्री पङ्गिरी र अञ्जना गुरुङ लगायतका साथीहरूले यो प्रगति धारका गीतहरू गाउनु भएको थियो। यो गीत सङ्गीतहरू सुन्दाखेरि अझै त्यो दिन आजै जस्तो लाग्छ, तर कति चाँडै हेर्नुहोस् त 19 वर्ष पुगिसकेछ, गणतन्त्र स्थापना भएको पनि 19 वर्ष पुग होइन, गणतन्त्र आयो र त जन देशले राष्ट्रपति पायो होइन, जनताको छोरा राष्ट्रपति बन्न पाएको अवसर अवस्था हो होइन, जनताको छोरा प्रधानमन्त्री बन्न पाएको अवस्था हो, नत्र त राजाको जेठो छोरा नै राजा रहने त्यो स्थिति थियो होइन विगतमा, त्यो राम्रो नराम्रो त्यो आफ्नो ठाउँमा छ होइन, कसैलाई त्यो मन पर्ला कसैले मन नपर्ला, तर यो व्यवस्था भनेको गणतन्त्रात्मक व्यवस्था भनेको जनताको व्यवस्था भनिएको छ र आज त्यही गणतन्त्र दिवस हामी मनाइराखेका छौँ। यो क्रममा तपाईँलाई जानकारी गराएँ, जनताद्वारा जनतालाई नै शासन गर्ने व्यवस्था हो गणतन्त्र, त्यो गणतन्त्र दिवस आज हामी मनाइराखेका छौँ। 19 गणतन्त्र दिवस ब्याकग्राउन्ड टुनाले कम गर्नु है, 19 गणतन्त्र दिवस हामी आजको यो दिनमा मनाइराखेका छौँ र गणतन्त्र दिवसको बारेमा केही कुराहरू राख्न चाहनुहुन्छ भने फोन गर्नु होला है, म तपाईँको फोन कलको प्रतीक्षा पनि गरिराखेको छु। आजको बसाइमा 9868-6040-40 नम्बरमा डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्दै आउनु सबैको क्रममा तपाईँको लागि फेरि पनि फोन आएको छैन भन्ने सङ्केत आयो। हातमाथि हात राखेर भनौँ न सबैले, गणतन्त्र जिन्दाबाद जिन्दाबाद जिन्दाबाद गणतन्त्र जिन्दाबाद, यो गीत पनि छ, यो गीत पनि गणतन्त्र आउँदै गर्दाखेरि अब गणतन्त्रलाई हाते मालो गरेर स्वागत गर्नुपर्छ भन्ने भाव समेटिएर त्यति बेला निकालिएको गीत गणतन्त्र जिन्दाबाद भन्ने गीत, यो पनि तपाईँले युट्युबमा खोजेर त पाइँदैन होइन, तर पनि हामीसँग सुरक्षित रहेकाले यो गीत पनि हामी तपाईँको लागि बजाउँदैछौँ, गणतन्त्र जिन्दाबाद यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। यति बेला साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार सर।
0: को बोल्नुभयो, कहाँबाट?
1: लिले
0: विश्वकर्मा बोल्दै हुनुहुन्छ, सुनसहरी गाउँपालिकाबाट। सुन्दै हुनुहुन्छ कार्यक्रम? अनि के छ सुनसहरीतिरको हालखबर? ए, बाटोमा हुनुहुन्छ होइन? हजुर। केको बारेमा कुराकानी गर्दैछौँ, थाहा छ तपाईँलाई?
1: गणतन्त्र दिवसको बारेमा।
0: त्यही त, गणतन्त्र दिवसको बारेमा के छ तपाईँको प्रतिक्रिया? के छ, गणतन्त्र आयो, गणतन्त्र आएको पनि 19 वर्ष पुगिसकेछ होइन? के छ, तपाईँ के भन्न चाहनुहुन्छ यस विषयमा?
1: गणतन्त्र दिवस पहिलाको भन्दा त अहिले धेरै फरक भएको नि त, किनभने अब पहिला चाहिँ राजा बाजाको छोरा राजै हुनु पर्थ्यो, नत्र अहिले चाहिँ प्रधानमन्त्री जनताको छोरा छोरी हुनु पाएको छ।
0: त्यही भन्नुहुन्छ, पहिला त अब भनौँ न, अब अरू भन्नुहोस्।
1: त्यसपछि चाहिँ अहिले आफूले बोल्ने जहाँ पनि बोल्न पाइएको छ, धेरै परिवर्तन भएको छ पहिलाको भन्दा अहिले चाहिँ।
0: अहिले त भनौँ न जहाँ पनि बोल्न पाइएको छ, अनि विभिन्न स्थानीय तहहरूमा भाग लिन पाइएको छ, आफ्नो सरकार आफ्नै चुन्ने अवसर पनि पाइएको छ होइन?
1: हजुर।
0: त्यो बेलामा पञ्चायती कालमा त्यस्तो अवस्था थिएन, कहिले बहुदल, कहिले एकदलीय, भनौँ न निरङ्कुश लगायतका धेरै धेरै धेरै थिए भन्छन् क्या अरे होइन? हामीलाई त अब त्यति बेला जन्मेका पनि थिएन होला होइन? तर हाम्रा बाबुबाजेले त भन्नुहुन्छ नि यस्तो थियो त्यति बेला, यस्तो थियो त्यस्तो थियो भनेर होइन? त्यति बेला पढ्न पनि पाइँदैन थियो होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। र अहिले जे होस् गणतन्त्र दिवस मनाउन पाउँदा, गणतन्त्र नेपालमा हुँदाखेरि एकदमै भनौँ न यो व्यवस्था एकदमै ठिक छ, तर यसमा जनताको अवस्था भने बदलिनु आवश्यक छ होइन? जनताको अवस्था जस्ताको त्यस्तै रह्यो, गरिबले खान पाएन, अहिले पनि खान पाएन भन्ने छ होइन? र गरिबमुखी गणतन्त्र भएन भन्ने पनि छ क्या अरे होइन? हुन्छ, अब गणतन्त्र दिवसको शुभकामना राख्नुहोस्।
1: सर्वप्रथम हजुरलाई शुभकामना गणतन्त्र दिवस हो, अनि पराको टिममा मित्रलाई, अनि त्यसपछि मलाई चिन्ने नचिन्ने सम्पूर्णले भन्दैछु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा लिली विश्वकर्मा, सुनसहरीबाट उहाँसँग कुराकानी गरिसकेका छौँ। आज गणतन्त्रको बारेमा कुराकानी गर्दैछौँ होइन? गणतन्त्र को बारेमा तपाईँलाई लागेको कुराहरू भन्नुहोला। गणतन्त्र स्थापना भएको पनि आज 19 वर्ष पुगिसकेछ, महान जनयुद्ध 10 वर्षे जनयुद्ध, अनि त्यसपछि 62-63 को जनआन्दोलन पछि यो गणतन्त्रको स्थापना भएको 2015 जेठ 15 गते। यो गणतन्त्र स्थापना हुनुमा धेरैको बलिदान छ, धेरै शहीदहरूको रगत पनि बगेको छ होइन? र शहीदहरू भनौँ न शहीद भइसकेपछि, यति बेला अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्ते सर।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
2: म चाहिँ महालक्ष्मी नगरपालिका वार्ड नम्बर 9 धनकुटाबाट अस्मिता थापा।
0: अस्मिता थापा कहाँबाट भन्नुभयो? धनकुटाबाट। ला, कुन रेडियोबाट सुन्नुभयो?
2: हजुर,
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ? कुन रेडियोबाट सुन्दै हुनुहुन्छ अस्मिताजी?
2: रेडियोको नाम चाहिँ
0: थाहा भएन। कति मेगाहर्ज हो त्यो त थाहा छ नि? लालीगुराँस। कतिमा पढ्नुहुन्छ, के छ, स्कुल पढ्नुहुन्छ कि के गर्नुहुन्छ? ए, कलेज। कतिमा, कुन लेभलमा पढ्नुहुन्छ? ए, फर्स्ट इयरमा पढ्नुहुन्छ नि? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि आज पहिलोचोटि फोन गर्नुभयो कार्यक्रममा। कस्तो लाग्दैछ कार्यक्रम तपाईँलाई? ए, राम्रै छ नि। ल आज के भन्नुहुन्छ, गणतन्त्रको बारेमा बोल्नु छ क्या अरे आज? ल थोरै बोल्नुहोस् ल।
2: सम्पूर्ण सर्वप्रथम चाहिँ सम्पूर्णमय गणतन्त्र दिवसको धेरै धेरै शुभकामना, अनि हजुरलाई पनि
0: धन्यवाद।
2: अनि यो गणतन्त्र दिवस भनेको चाहिँ त्यही दिन हो जब कुनै देशमा चाहिँ राजनीतिक रूपमा प्रजातन्त्र अथवा जनताको चाहिँ प्रत्यक्ष सहभागितामा आधारित शासन व्यवस्था लागू भएको थियो। हजुर, यो चाहिँ नेपालमा चाहिँ 2065 साल जेठ 15 गते चाहिँ नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको
0: हो नि। त्यही नै गर्दा त्यति बेलादेखि आजसम्म गणतन्त्र दिवस मनाइँदै आइएको छ होइन। गणतन्त्रका फाइदाहरू के त, गणतन्त्र आइसकेपछि फाइदाहरू के के भए त थाहा छ तपाईँलाई?
2: अब यो गणतन्त्र आएपछि चाहिँ अब जनताको जनताद्वारा चुनिएका व्यक्तिहरू चाहिँ अब शासन सत्ता सञ्चालन गर्ने भएपछि अब जनतालाई चाहिँ सहज रूपमा आफ्नो अभिव्यक्तिहरू प्रदर्शन गर्न अथवा व्यक्त गर्न चाहिँ सहज भएको
0: अनि
2: अब आफ्ना कुराहरू राख्नको लागि त्यस्तै भन्नु।
0: ल ठिक छ, धेरै धेरै बात छ तपाईँलाई यति मिठो तरिकाले यति राम्रो कुराहरू राखिदिनु भएकोमा। अब गणतन्त्र दिवसको शुभकामना सबै साथीहरूलाई राख्नुहोस्।
2: हुन्छ, गणतन्त्र दिवसको शुभकामना सर्वप्रथम म मेरो मिसिनी प्रतीक्षा मगर अनि मेरो मम्मी सोमा देवी थापा अनि बुवा एकिन्द्र बहादुर थापा अनि दादा मिलन थापा भुवन थापा सबै साथी यो कार्यक्रम सुन्नुभएको सम्पूर्णमा चाहिँ यो गणतन्त्र दिवसको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले गणतन्त्र दिवसको शुभकामना राखेर गइसक्नु भएको छ। पालो पाईको हो 9868 6040 40 को नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। र अब गणतन्त्र दिवस हामीले जुन मनाउन पाइराखेका छौँ होइन, गणतन्त्र स्थापना हुनुभन्दा अगाडि लामो समयसम्म जनयुद्ध चल्यो होइन, त्यो जनयुद्धमा आफ्नो ज्यान नै नभनी ज्यानको प्रवाह नै नगरी धेरै शहीदहरूले आहुति दिनुभएको छ, आफ्नो वीरगति प्राप्त गर्नुभएको छ, अमरत्व प्राप्त गर्नुभएको छ। र ती गीतसङ्गीत ती शहीदहरूले मर्ने बेलामा मरिसकेपछि आफ्नो परिवारहरूलाई के भन्नुहुन्छ त, अथवा ती शहीदहरू के आफ्नो ज्यानको आहुति दिनुभएको थियो भन्ने कुरा पनि गीतसङ्गीतहरूमा समावेश गरिएको छ। राजु परियारले गाउनु भएको गीत यसपछि हामी बजाउनेछौँ, केही समयपछि हामी अन्तिममा बिदा हुने बेलामा बजाउँदैछौँ। जुन त्यो गीतमा विशुद्ध अब एउटा शहीदको सपना के छ त, यो गणतन्त्र आइसकेपछि शहीदको सपना के छ, शहीदले के अपेक्षा गरेका छन् र के अपेक्षा गरेर ज्यान दिएका थिए त त्यो बेलामा, धेरै शहीदहरू भनौँ न को ज्यान गइसकेपछि शहीदहरूले वीरगति प्राप्त गरिसकेपछि यो गणतन्त्र स्थापना त भयो, तर ती सपनाहरू के थिए त भन्ने कुरा पनि गीत सङ्गीतकै माध्यमबाट राजु परियार लगायतका कलाकार साथीहरूले राम्रोसँग अभिव्यक्त गर्नुभएको छ। एकैछिनपछि त्यो गीत सङ्गीत त्यो गीतलाई पनि हामी स्थान दिनेछौँ। यो कुरामा तपाईँहरूलाई जानकारी गराए। आज हामी प्रगति

शक्तिधारका गीतहरू जुन परिवर्तनका लागि ल्याइए, बजारमा ल्याइए, परिवर्तनका लागि गाइए, तर ती गीत सङ्गीतहरू आज हेर्नुहोस् त सञ्चार माध्यममा प्रसारण हुँदैनन्, सञ्चार माध्यममा पनि स्थान पाइराखेका हुँदैनन्, र धेरै प्राय भनौँ न युट्युबहरूमा पनि भेटाउन गाह्रो गाह्रो पर्छ ती गीत सङ्गीतहरू, होइन? ती गीत सङ्गीतहरू जुन गीत सङ्गीतले यति धेरै परिवर्तनका लागि, यति धेरै गणतन्त्र ल्याउनका लागि ती गीत सङ्गीतहरूले जुन महत्त्वपूर्ण भूमिका खेले, ती गीत सङ्गीतहरू नै आज उजेलमा पारिएका छन्। आज ती गीत सङ्गीतहरू खोज्नका लागि कि त पुरानो डिभिडी खोज्नुपर्ने हुन्छ, कि त पुराना क्यासेटहरू खोज्नुपर्ने हुन्छ, कि त कसैले कम्प्युटरमा अथवा डिजिटलमा भण्डारण गरेर राख्नुपर्ने राखेको हुनु पर्यो, होइन? यो गीत सङ्गीतहरू सुन्नका लागि त्यस्तो अवस्था आएको छ। सायद त्यसैले पनि होला गीत सङ्गीतहरूलाई व्यवस्थित गर्ने कारणले होला आज गणतन्त्र पनि कमजोर भएको महसुस भइराखेको छ। हत्या, हिंसा, होइन, का घटनाहरू दिन प्रतिदिन बढिराखेको छ। शहीदहरूको सपना के थियो, के हुन्छ भनेर गणतन्त्र ल्याइयो, र गणतन्त्रमा के हुँदैछ, जनताहरूले अझै पनि गणतन्त्रमा भनेको जस्तो भएको छैन, भनेको जस्तो हामीले बोल्न पाएनौँ, हामीले अन्याय र अत्याचारबाट हामी छुट पाएका छैनौँ, छुट पाउन सकेका छैनौँ भन्ने खालका जनताहरूको गुनासो अझै पनि छ। त्यसै त्यही भएर होला सायद 23 र 24 जेन्जी आन्दोलन पनि भयो, होइन? जेन्जी आन्दोलन पछिको यो अहिलेको अन्तरिम सरकार पछिको नयाँ सरकार बनेको छ, जसको प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह बालेन हुनुहुन्छ राष्ट्रपाबाट, होइन? र यस्ता खालका परिवर्तनहरू, यस्ता खालका आन्दोलनहरू भइराखेका छन्। आन्दोलनका राम्रो पक्ष पनि हुन्छ, नराम्रो पक्ष पनि हुन्छ। राम्रो पक्षले परिवर्तनको आभास दिलाउनुपर्छ। हामी कार्यक्रमको अन्तिमतिर छौँ, अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। राम्रो पक्षले परिवर्तनको आभास जनतालाई दिलाउन सक्नुपर्छ भने नराम्रो पक्षलाई ले गर्दा जनतामा यदि अन्याय परेको छ भने ती कारवाहीको दायरामा पनि आउनुपर्छ। कतिपय अवस्थामा विभिन्न परिवर्तनकारी आन्दोलनहरूलाई गलत फाइदा उठाएका व्यक्तिहरू पनि हुन्छन्, गाई गलत फाइदा उठाएर सत्तामा पुग्ने अनि सत्तामा पुगेर मैमत्ता बन्ने पनि हुन्छन्। त्यो हिजोको महान जनयुद्धमा पनि भयो र आजको 23 र 24 गतेको जनआन्दोलनमा पनि भयो। ती व्यक्तिहरूलाई चाहिँ कारवाही त गर्नै पर्छ, होइन? भन्दै आजको लागि म वीरेन्द्र गिरियाबा बिदा भएर जानुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। गणतन्त्र दिवसलाई कुनै पनि व्यवस्था राम्रो नराम्रो भन्दा पनि व्यवस्था, सबै व्यवस्थाहरू राम्रो हुन्छन्, होइन? हिजो राजाले राम्रो गरेको भए, जनताको मर्म अनुसार काम गरेको भए हिजोको राजतन्त्र पनि राम्रो हुने थियो होला, त्यो गर्न सकिएन। आज गणतन्त्र पनि यदि जनताबाटै चुनिएर गएका नेताहरूले जनताको मर्म अनुसारको काम गर्न सकेनन् भने गणतन्त्र जसरी राजतन्त्र अन्त्य भयो, त्यसरी नै जनताद्वारा नै गणतन्त्र पनि अन्त्य नहोला भन्न सकिन्न। त्यसैले जनताको मर्म भावना अनुसार काम गर्नु आवश्यक छ। सबैले जनताको मर्म बुझ्नुपर्छ, जनताहरूले पनि सचेत हुनुपर्छ, कस्तालाई जिताउने, कस्तालाई हराउने, अनि त्यसपछि नेता हामीले के का लागि चुनेका हौँ, के का लागि पठाएका हौँ, हामी के गर्न लगाइरहेका छौँ भन्ने कुरा जनताहरू पनि अलिकति सचेत भनी भन्नुपर्छ। भन्दै लौ त आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव, सल्लाह वा प्रतिक्रिया दिनुहोला। 98-644-17-298 मेरो मोबाइल नम्बर हो, फोन गर्नुहोला। भन्दै अब गणतन्त्र स्थापनाका लागि ज्यान दिने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरूलाई अभिवादन भन्दै ती शहीदहरूको सपना समेटिएको गीत तपाईँको लागि राख्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: समुदायकी सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, किने एलर्जी, छाला रोगका समस्या, पुराना रुगाकी, टन्साइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, माथ दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।

0: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू

0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड फिलर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर भुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858343122 र 9858343123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त छ जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओभोदिरी ज्याउ बेला सुनो भुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुप पिकनिक वनभोज बाको मे सचाङसु छिन्नी मेले चाउसो सैदेके खेनाए वन जङ्गले ओछो छाम्ने दैके बारेप चुरोट विधि ओरे बनै खोबाजेङ्गे माखिए
3: नाङथार नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने होमी ढाल्ले छ अनुगमन दुने व्यवस्था चाउसो गिडुए
2: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु आब नजिरे बनाए घेङ एल गेज मेके मालाए औरुले लायो के माइए
3: वन जङ्गल छ जुडी घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिनी मे चाउसो सैले खेले यहाँ
2: वन जङ्गल मे लाग्यो गेमाइए मे लागि किनी पार्सोमा खरनामदार मिलिदिए भने चानो छ मे घेस
3: बतास उचुली जु बेलाको हिजिमके कोटल मे के सताङ्किने हे नखेम छिन्नी मे चाउसो घेस यहाँ
2: मे लागिने निताए गे मने गे बचिए सोनो अरूले मने गे बच यहाँ
3: के छो छामला पोयाल मे लाग्यो गे सन्किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उमी कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573143123, 98478007070।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू: हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
4: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
2: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल लिबाङ रोल्पा।
4: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
5: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
6: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
7: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
8: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
6: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चरा चुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
7: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
8: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
7: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
7: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
6: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
4: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
4: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन। म्युजिक नेपाल।

0: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त नेउपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसियन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
4: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
2: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
4: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578-21105,
5: 98479-02802,
6: 98095-82605
5: र 98103-39-40।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
3: यही मिति 2083 साल जेठ 25 गते का दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: शिविरमा आउनु हुने विशेषज्ञ डाक्टरहरू हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानु भक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
4: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
2: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल लिबाङ रोल्पा।
4: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
3: बाजे के भो? किन गालामा हात?
7: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर हाम्रा सेवाहरू,
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाई दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
11: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
3: 98-095-14-652।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
12: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
13: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
12: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
12: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
13: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
14: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, 24 पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
12: गर्दन ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
13: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
14: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार,
15: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
16: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
17: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
16: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
17: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9874076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
16: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
18: होइन, के भा छ र तपाईँलाई?
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
18: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
19: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वार वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, त्यो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
19: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443383।
19: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घन्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नु पर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाई र फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्त्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पुरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: यही मिति 2083 साल जेठ 25 गतेका दिन यस रोल्पा हस्पिटल प्रालीको आयोजना र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: शिविरमा आउनुहुने विशेषज्ञ डाक्टरहरू, हात जोड्ने तथा नशा रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रकृति राज कडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भानुभक्त न्यूपाने, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज काफले, इमर्जेन्सी मेडिसिन विशेषज्ञ डाक्टर मनोज गैरे, साथमा जनसम्पर्क अधिकारी मुक्ति काफले र फिल्ड अफिसर अमृत पाण्डे।
5: शिविर हुने स्थान रोल्पा हस्पिटल प्राली, समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 086-440-037।
3: आयोजक रोल्पा हस्पिटल प्राली, टुडीखेल, लिबाङ रोल्पा।
5: प्रायोजक देवदह मेडिकल कलेज रूपन्देही।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए, म सामान लिन गइहाले।
6: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
6: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
9: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
9: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा,
10: सबैजना जुटेर।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका मैदाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमाग
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, राम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौँ समाचारका शीर्षकहरूबाट। नवयुवा आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमै व्यवस्था, नागढुङ्गा सुरुङ मार्ग आउँदो साउनदेखि सञ्चालन गरिने। नेप्सेको पुनर्संरचना अघि बढाइने, 25 प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा। रोल्पामा गणतन्त्र दिवसको अवसर पारी विविध कार्यक्रम सम्पन्न, सामुदायिक रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्जको 8 वर्षमा प्रवेश। गणतन्त्र दिवस आमा बुबा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षय कोषद्वारा हाजिर जवाब प्रतियोगिता सञ्चालन, राष्ट्रिय राष्ट्रपति रनिङ सिल्डका लागि रुकुम पश्चिमका 16 खेलाडी छनौट। र इरान अमेरिका युद्ध विराम 60 दिनका लागि विस्तार, फ्लाइट लाइट सहित 8,000 दर्शक क्षमताको 10 फुटबल रङ्गशाला 3 वर्षभित्र बनाइने।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गाटिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाल स्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर हाम्रा सेवाहरू।
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, दुखाइ दाँत निकाल्ने, पाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार बङ्गारा दाँत शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9651904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार सुरु गरौँ। नवयुवा आन्दोलनका ध्वस्त भएका सरकारी भवनको पुनर्निर्माण गर्न बजेटमै व्यवस्था सम्बन्धी प्रसङ्गबाट। सरकारले गएको भदौको नवयुवा आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने भएको छ। सङ्घीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सोनिम वाक्लेले यो जानकारी दिनुभएको हो। उहाँले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताउनुभयो। अहिलेसम्म सडक सञ्जाल

सँग नजोडिएका पालिका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाइने बजेटमा उल्लेख छ। अर्थमन्त्री वाग्लेरी देशभर झोलुङ्गे पुल निर्माण गर्न 5,14,00,00,000 रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो। सरकारले आगामी साउनबाट नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ल्याउने भएको छ। आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट भाषणमा उक्त जानकारी दिनुभएको हो। निर्माण सम्पन्न भए पनि उक्त सुरुङ मार्ग सञ्चालनमा आएको छैन, उहाँले बताउनु भएको छ। सरकारले अनुदानको रासायनिक मल खरिदका लागि बजेट बढाएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेटमा रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको भन्दा करिब 4,00,00,000,000 बजेट बढाएर 32,46,00,00,000 रुपैयाँमा पुर्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनु भएको छ। चालु आर्थिक वर्ष रासायनिक मलको आपूर्ति बढाएर 6,00,000 मेट्रिक टन पुर्याउने लक्ष्यसहित अघिल्लो सरकारले रासायनिक मलमा अनुदानका लागि 28,82,00,00,000 रुपैयाँ विनियोजन गरेको थियो। सरकारले कृषकलाई मुख्य सिजनमा मलको अभाव हुन नदिन आपूर्ति परिणाम बढाउने लक्ष्य लिए पनि अन्तर्राष्ट्रिय द्वन्द्वको परिस्थितिका कारण आपूर्ति श्रृङ्खला खलबलिँदा यस वर्ष पनि वर्षीय सिजन असारे धानमा मलको हाकार हुने चिन्ता सर्वत्र रहेको छ। विगतमा मलको बिक्री वितरणमा देखिएको असन्तुलनका कारण मल अभाव हुने गरेको थियो। अब सरकारले रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्य बाली लगाउने बेलामा सहज वितरण हुने व्यवस्था मिलाउने भएको छ। सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना अघि बढाउने भएको छ। सङ्घीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुनर्संरचना गर्दै इन्ट्रान्डेट सर्टेलिनिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गरिने उल्लेख गर्नुभयो। यस्तै पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बजेट वक्तव्यमा उल्लेख छ। अर्थमन्त्री वाग्लेले सेयर कर्नरिङ, इन्साइडिङ ट्रेडिङ जस्ता पुँजी बजारमा हुने आह्वानसहित गतिविधि विरुद्ध शून्य सहिष्णुशीलताको नीति लिने उल्लेख गर्नुभयो। सरकारले कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले निशुल्क उपलब्ध गराउने मध्ये 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताउनु भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक साझेदारी मोडेल पिपीमा देशका 7 प्रदेशका अस्पतालहरूलाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा रूपान्तरण गरिने उल्लेख गर्नुभयो। उहाँले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टकृत सेवा विस्तारमा परिचालन गरिने बताउनुभयो। तपाईँले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पामा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न। सामुदायिक रेडियो पूर्वी रुकुम 103.2 मेगाहर्ज 8 वर्षमा प्रवेश।

0: धन्यवाद।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित
5: एक दुईवटा तथा तलमाथिको पुरै
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
1: 9895-14652।
3: रोलपाली डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा उन्जी रहने रोलपाली आवाज, यो हो मनको आवाज, रेडियो साझोला 96.4 MHz।
7: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा।

रोल्पामा 1900 गणतन्त्र दिवस रोल्पामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजनामा बिहिबार लिबाङमा आयोजित कार्यक्रम गणतन्त्र प्राप्तिका लागि योगदान पुर्याउने ज्ञात तथा अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। दिवसको अवसरमा रोल्पा कारागारमा रहेका 8 जना महिला र 113 जना पुरुष गरी 121 जना कैदीबन्दीलाई फलफुल वितरण गरिएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले गणतन्त्र स्थापना नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनीहरूले विकास, सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नागरिक मैत्री शासन सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। नागरिक अगुवाहरूले गणतन्त्रको ले आम नागरिकको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने आवश्यकता उलाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा अझ प्रभावकारी काम गर्न सरकारको ध्यान आकर्षण गराएका थिए। साथै गणतन्त्र दिवस जस्तो महत्त्वपूर्ण अवसरमा अपेक्षा अनुसार उत्साहजनक जनसहभागिता नदेखिएको भन्दै सरकारवालाहरूले जनस्तरमा थप सचेतना र अवनत्व आवश्यक रहेको धारणा समेत व्यक्त गरेका छन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर छेत्री, जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, पत्रकार तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गणतन्त्र दिवसको अवसरमा सहभागीहरूले लोकतान्त्रिक मूल्य मान्यता, संविधानको कार्यान्वयन र दिगो शान्तिको संरक्षण गर्दै समृद्ध नेपाल निर्माणमा सबै एकजुट हुनुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रुकुम पूर्वको सामुदायिक रेडियो पूर्वी रुकुम 103.2 MHz आफ्नो नियमित प्रसारणको सफल 7 वर्ष पुरा गरी 8औं वर्षमा प्रवेश गरेको छ। गणतन्त्र नेपालको समावेशी आवाज भन्ने नारासहितै सञ्चालित यस सामुदायिक रेडियोले यस अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण श्रोता, शुभेच्छक तथा साझेदारहरूप्रति आभार व्यक्त गरेको छ। 2076 सालको गणतन्त्र दिवसदेखि प्रसारण सुरु गरेको रेडियोले ग्रामीण क्षेत्रका नागरिक

नागरिकको आवाजलाई प्राथमिकतामा राख्दै सूचना, शिक्षा, स्वास्थ्य, महिला तथा दलित सशक्तिकरण, मानव अधिकार र स्थानीय सरकार विषयलाई निरन्तर उठाउँदै आएको जनाएको छ। सिस्ने गाउँपालिका 5 काजिन्द्रामा रहेको रेडियोले एफएम प्रसारणका साथै डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा भिडियो सामग्री मार्फत नयाँ पुस्तासम्म पहुँच विस्तार गर्दै प्रविधि मैत्री सञ्चार अभ्यासलाई समेत सशक्त बनाएको उल्लेख गरेको छ। रेडियोको सञ्चालक समितिका अध्यक्ष लालबहादुर विष्ट प्रभास वा प्रभातद्वारा जारी प्रेस विज्ञप्तिमा रेडियोको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सरकारी तथा गैर सरकारी सङ्घ संस्था, सुरक्षा निकाय, राजनैतिक दल, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज, विज्ञापनदाता तथा सम्पूर्ण श्रोताप्रति धन्यवाद व्यक्त समेत गरिएको छ। रेडियोले आगामी दिनमा अझ जिम्मेवार, विश्वसनीय र समावेशी सञ्चार मार्फत समुदायको आवाजलाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ। रुकुम पश्चिमको बाफीकोट गाउँपालिकामा पालिका स्तरीय हाजिर जवाब प्रतियोगिता सम्पन्न भएको छ। गणतन्त्र दिवसको अवसरमा आमा बुबा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्ष कोषले पालिका स्तरीय मावि र आधारभूत तहको हाजिर जवाब प्रतियोगिता सम्पन्न गरेको हो। मावि तहको प्रतियोगितामा पालिकाका 10 मावि मध्ये 9 सहभागी भएकोमा वीरेन्द्र मावि बाफीकोट प्रथम भएको छ। बाल कल्याण मावि सिमतारु धेर्दै र स्यारपुताल मावि तिर्दै हुँदा भानुभक्त मावि गारा गाबाङ सान्त्वना भएको छ। आधारभूत तहतर्फ अणु आबी स्याला प्रथम हुँदा वीरेन्द्र मावि बाफीकोट धृतै भएको छ। त्यस्तै स्यारपुताल मावि तिर्दै र बाल सेवा आधारभूत विद्यालय पिपल गैरा सान्त्वना भएको आमा बुबा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्ष कोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभएको छ। आधारभूत तहको र हाजिर जवाफमा पालिका 16 14 विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार दुवै तहतर्फ प्रथमले 8,000, द्वितीयले 6,000, तृतीयले 4,000 र सान्त्वना हुने विद्यालयले 2,000 नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिता वडा नम्बर 4 बाफीकोटमा अवस्थित शहीद प्रतिष्ठानको हलमा सञ्चालन भएको थियो। कोषाध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहको प्रमुख र शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद शाखाका प्रमुख चिरञ्जीवी रेग्मीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन आमा बुबा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्ष कोषका सदस्य सचिव तथा वीरेन्द्र माविका प्रहरी चन्द्र गिरीले गर्नुभएको थियो। राष्ट्रिय राष्ट्रपति रनिङ सिल्डका लागि रुकुम पश्चिमका 16 खेलाडी छनौट भएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश राष्ट्रपति रनिङ सिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका 16 खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका हुन्। छनौट हुनेमा सबैभन्दा बढी भलिबलका पुष्प खनाल, रसवन महर, जय परियार, हरिमाया ओली, धनमाया नाथ, कमला केसी रहेको प्रशासकीय अधिकृत ध्रुव बहादुर बाठाले जानकारी गराउनु भएको छ। त्यस्तै अन्यमा कबड्डीका वसन्त केसी, दिपा घरतिमगर, कविता बोहरा, तेक्वान्दोका लालबहादुर परियार, दीपक बुढा, कराटेका गणेश केसी, सट फुटका अनन्त बिक, हाइजम्पका अनि अङ्गिता बिक, धनराज केसी र ज्याफलिङ थ्रोका सुशान्त नेपाली रहेको उहाँले जानकारी दिनुभएको छ। उनीहरूलाई सामाजिक विकास कार्यालयले सुर्खेतमा एक कार्यक्रम गरी सम्मान समेत गरेको छ। सिडमा 6 स्वर्ण, 7 रजत, 15 काँस्य गरी रुकुम पश्चिम 3 बनेको छ। अब देश बाहिरको समाचार। 3 महिनादेखि जारी युद्धलाई 16 दिनका लागि युद्ध विराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ। तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन।
अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिनुभएको छ। यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अनुमोदन गर्ने वा नगर्ने विषय अझै स्पष्ट नभएको बताइएको छ। उहाँका अनुसार केही प्राविधिक तथा भाषागत मुद्दाहरूमा छलफल जारी छ र अन्तिम सहमति अझै टुङ्गिएको छैन। सम्झौतासँगै हर्मुज जलघाटी सम्बन्धी प्रावधानहरू पनि अगाडि सारिएको जनाएको छ। प्रस्ताव अनुसार इरानले उक्त सामरिक जलमार्गका टोल लगाउने अधिकार प्रयोग गर्न नपाउने तथा 30 दिनभित्र त्यहाँ राखिएका सबै खाने हटाउनु पर्ने व्यवस्था समेटिएको छ। ती अधिकारीले सार्वजनिक रूपमा बोल्न अधिकार नभएकाले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन्। युद्धका क्रममा इरानले यो जलमार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व व्यापारमा प्रयोग हुने तेल र ग्यासको करिब 5 भाग प्रभावित भएको बताइएको छ। यसैबीच अमेरिकाले इरान बन्दरगाहहरूमा गरिएको 9 सैनिक दबाव क्रमशः हटाउने र प्रतिबन्धहरू खुकुलो पार्दै इरानलाई थप तेल बिक्री गर्न अनुमति दिने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेल्टनले सम्झौता अन्तिम भएपछि तेलको मूल्य छिट्टै घट्न सक्ने अनुमान व्यक्त गर्नुभएको छ। यद्यपि अमेरिकाले इरानी तेल बिक्रीसँग सम्बन्धित थप प्रतिबन्धहरू पनि लगाएको छ जसले आर्थिक दबाव अभियान अझ विस्तार गरेको देखिएको छ। इरानले केही व्यावसायिक जहाजहरूलाई आवत जावत गर्न दिएको दावी गरे पनि यस महिनामा औसत दैनिक जहाज आवागमन युद्धपूर्वको तुलनामा निकै घटेको छ। यसबीच इस्लामिक गणतन्त्रले केही जहाजबाट टोल पनि असुल गरेको आरोप छ र यसै सन्दर्भमा नयाँ औपचारिक नियन्त्रण निकाय स्थापना गरेको उल्लेख गरिएको छ। सम्झौताको मुख्य संवेदनशील विषय इरानको अत्याधिक सर्वाधिक युरेनियम भण्डारणमा रहेको बताइएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानसँग 440.9 किलोग्राम युरेनियम छ जुन 60% सर्वाधिक छ र यो हरितियार स्तर 90%भन्दा केही तल मात्र रहेको प्राविधिक सीमा हो। वार्ताकारहरूले उक्त भण्डारणको भविष्यबारे प्रारम्भिक सहमति खोज्ने प्रयास गरिरहेको जनाएको छ जसको विस्तृत रूपमा आगामी वार्तामा तय हुने अपेक्षा गरिएको छ। अन्त्यमा खेल समाचार। फ्लाइट लाइट सहित 8,000 दर्शक क्षमताको 10 फुटबल रङ्गशाला 3 वर्षभित्र बनाइने भएको छ। आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री सोनी मुवाकले यसबारे जानकारी गराउनु भएको हो। खेल पूर्वाधारहरूलाई युवा विकास र स्थानीय अर्थतन्त्र सँग जोड्दै यसका लागि काम गरिने अर्थमन्त्री वाक्लेले बताउनु भएको छ। उहाँले 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनु भएको छ। यसै गरी मुलपानी गिरिजा प्रसाद कोइराला र कैलालीको फाल्पा क्रिकेट रङ्गशालालाई डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने बताउनु भएको छ। यसै गरी खेलमा रुचि भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि नै छनौट गरी आवासीय सुविधासहित तालिमको व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ। अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउने सक्ने गरी आजीवन स्वास्थ्य उपचारको व्यवस्था मिलाउने घोषणा पनि सरकारले गरेको छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। नवयुवा आन्दोलनका ध्वस्त भएका सरकारी भवन पुनर्निर्माण गर्न बजेटमै व्यवस्था। नागढुङ्गा सुरुङ मार्ग आउँदो साउनदेखि सञ्चालन गरिने। रासायनिक मल खरिद गर्न 32.40 करोड बजेट विनियोजन। नेप्सेको पुनर्संरचना अघि बढाइने। 25 प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा। रोल्पामा 1900 गणतन्त्र दिवस मनाइयो। सामुदायिक रेडियो पूर्वी रुकुम 103.2 MHz को 8 वर्षमा प्रवेश। गणतन्त्र दिवस आमा बुबा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षकोषद्वारा हजुर जवाब प्रतियोगिता सञ्चालन। राष्ट्रिय राष्ट्रपति रनिङ सिल्डका लागि रुकुम पश्चिमका 16 खेलाडी छनौट। र इरान अमेरिका युद्ध विराम 60 दिनका लागि विस्तार। फ्लाइट लाइट सहित 8,000 दर्शक क्षमताको 10 फुटबल रङ्गशाला 3 वर्षभित्र बनाइने।
लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com/facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.gmail.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पठिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
8: बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
9: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
8: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
10: हजुर, हाम्रा सेवाहरू,
11: दाँत बाँध्ने,
10: दाँत सफा गर्ने,
11: दाँतमा सिमेन्ट भर्ने,
10: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
11: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
10: फिक्स दाँत लगाउने।
12: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
13: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
6: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
12: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
14: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
15: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ,
15: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ,
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ,
15: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।

0: नमस्कार, कार्यक्रम जनतासँग नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ। म तिलक जीएम। सुशासन र पारदर्शितालाई आत्मसात गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा प्रतिबद्ध हुँदै कार्यक्रम जनतासँग नगरपालिका लिएर हामी आइपुगेका छौँ। कार्यक्रम जनतासँग नगरपालिका रोल्पा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा तयार पारिएको हो। यो कार्यक्रम तपाईँ हरेक साताको शुक्रबार साँझ 36 करिब 7 बजेसम्म सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालासुरी 100.5 मेगाहर्ज र आआफ्ना अनलाइनहरू मार्फत संसार को विभिन्न कुना कन्दराबाट सुन्न सक्नुहुनेछ। कार्यक्रम जनतासँग नगरपालिकाको मुख्य उद्देश्य भनेको रोल्पा नगरपालिकाले गरेका हरेक गतिविधिलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयलाई सहभागी गराउँदै नगरपालिकामा हुने हरेक गतिविधिलाई आम सर्वसाधारणसम्म पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त दुरुस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु रहेको छ। श्रोता, कार्यक्रम जनतासँग नगरपालिकाको आजको यो विशेष श्रृङ्खलामा हामी रोल्पा नगरपालिका खेलकुद विकास समितिका सदस्य तथा रोल्पा नगरपालिका एकका वडा अध्यक्ष समेत रहनुभएका खुमबहादुर थापाज्यूसँग यही जेठ 21 गतेबाट हुन गइरहेको शहीद स्मृति कप फुटबल प्रतियोगिताको बारेमा यही विषयवस्तुलाई सेरोफेरोमा राखेर कुराकानी गर्ने प्रयास गरिरहेका छौँ भने हामी खास गरी रोल्पा नगरपालिकाले राष्ट्रपति रनिङ फिल्डमा खेलेको खेलको बारेमा पनि समीक्षा गर्नेछौँ। यसै गरी हामी आगामी खेलकुद कार्ययोजनाको बारेमा पनि कुराकानी गर्नेछौँ। यसै गरी रोल्पा नगरपालिका एकले गरेका विभिन्न गतिविधिहरू अथवा अब यो आर्थिक वर्ष सकिने लाग्दाखेरि वडाभित्र भइरहेका विकास निर्माणका गतिविधिहरूले कतिको पूर्णता पाए अथवा अनुगमनका कुराहरू के भइरहेका छन्, भुक्तानीका कुराहरू के भइरहेका छन् भन्ने विषयलाई समेत केन्द्रबिन्दुमा राखेर कुराकानी गर्ने प्रयास गर्नेछौँ। श्रोता महानुभाव, अब भने लागौँ आजका कार्यक्रमका अतिथिसँग कुराकानी गर्नतर्फ। अध्यक्ष, यहाँलाई रेडियो कार्यक्रम जनतासँग नगरपालिकामा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ? हजुरहरू निर्वाचित भएको पनि करिब करिब 5 वर्षको हाराहारीमा पुग्न लाग्यो होइन?
1: हजुर, 4 वर्ष पुरा भइसक्यो।
0: के छ अनुभवहरू, कस्तो अनुभवहरू सँगालिराख्नु भएको छ, तपाईँको अनुभव पनि सुनाउनु।
1: हस्, हाम्रो अनुभव भनियो भने हामी जुन बाहिरबाट जनताको रूपमा जनप्रतिनिधिले देखिराखेका छौँ त्यो अनुसार नभएर हामी जनप्रतिनिधि भइसकेपछि नीति नियम कानुन कार्यविधि अनुसार चल्नुपर्ने हुन्छ र बाहिरबाट जसरी देखिन्छ भनिन्छ गरिन्छ त्योभन्दा फरक नै हो। हामीहरू कानुनमा बाँधिएका छौँ, कानुन अनुसार कार्यविधि नीति अनुसार नै चल्नुपर्ने हुन्छ।
0: कति सजिलो रहेछ अध्यक्षज्यू, जस्तो कि देख्नु बोल्नु र गर्नुमा?
1: सजिलो भन्नाले अब
0: जनताहरूले कति जनताहरूको आकाङ्क्षा पुरा गर्न बेला अथवा कति गाह्रो रहेछ अथवा जनताहरूले काम गर्दाखेरि कतिको हजुरहरूलाई जज दिए
1: यस विषयमा? जुन मैले अघि नै भनिसकेँ, जुन नीति नियम र कानुन अनुसार चल्न र बाहिरबाट सोच्नु भन्नु गर्नुमा फरक कुरा छ र जनताको अपेक्षा धेरै हुन्छ। तर हामीहरूले वडाको नगरको हिसाबमा हरेक क्षेत्रमा नियम कानुनमा अधीनमा रहेर काम गरिराखेका छौँ र हामीहरूले सोचे भन्दा बढी नै काम जनतालाई सेवा दिइराखेका छौँ। तर पनि जनताहरूको त्यसरी चित्त बुझेको जस्तो देखिँदैन, तापनि हामीहरूले आफ्नो जुन कार्यकालमा 4 वर्ष रनिङको दौडानमा हामीहरूले जनतालाई भनेर सोचेको, हामीहरूले सोचेको भन्दा जनताको अपेक्षा त पुरा नहुन सक्छ माग अनुसार, तर हामीहरूले जनप्रतिनिधिहरूले जनताको काम हामीले सोचेको भन्दा दोब्बर टेब्बर नै गरेका छौँ जस्तो महसुस गरेका छौँ।
0: हजुरहरूले जनअपेक्षा अनुसार काम गरेको जस्तो लाग्छ, तर पनि जनताहरूमा चाहिँ तपाईँले भनेअनुसार चाहिँ जनताको उनीहरूको हकमा हेर्ने भने अलिकति गुनासोहरू छ जनताहरूको अझै पनि भन्नुहुन्छ?
1: गुनासो त भइराखेको छ, गुनासो छ जनताको, त्यो हामीहरूले बुझिरहेका छौँ। हामीहरूले अब जनताले कसरी सजिलो सरल तरिकाले अब सेवा दिने टोल बस्तीहरूमा भन्ने कुराहरूमा त हामीहरूले सहजीकरण गरेर त्यसमा अगाडि बढिरहेका छौँ। तापनि जनताको अपेक्षा त कस्तो भने चाहिँ अब भन्ना बित्तिकै बाटो बन्नुपर्ने, भन्ना बित्तिकै खानेपानी बन्नुपर्ने, भन्ना बित्तिकै अन्य विद्यालय स्वास्थ्य सेवाहरूदेखि लिएर आर्थिक विकास सामाजिक विकासतर्फ एकदमै अब तुरुन्तै हुनु पऱ्यो भन्ने जनताको अपेक्षा छ। तर अब त्यो प्रक्रिया नियम सङ्कट जाँदा अलिकति ढिलाइ हुने, सम्बन्धित निकायहरूमा माग गर्नुपर्ने, त्यसपछि अब त्यो अनुसार माग अनुसार बजेटहरू नआउने, सम्बन्धित सम्बन्धित योजनाहरू नपर्ने भएर अलिकति जनताहरूको गुनासो त छँदैछ।
2: हजुरहरूको थुप्रै त्यस्ता खालका घोषणापत्रहरू थिए, जुन घोषणापत्रमा हामी यो कामहरू गर्छौँ भन्नुभएको थियो। अब अर्को 84 को चुनाव, स्थानीय तहको चुनाव आउन केही समय मात्र बाँकी रहँदाखेरि हजुरहरूले जुन घोषणापत्रमा लेख्नुभएको थियो, राख्नुभएको थियो, त्यो अनुसारका कामहरू लक्षक भइरहेको छ हजुरको अनुसार?
1: त्यसअनुसार हुने भन्दा पनि त्योभन्दा दोब्बर तेब्बर नै, घोषणापत्र अनुसार त दोब्बर तेब्बर नै कामहरू भएका छन्। जस्तै घोषणापत्र अहिले पनि मैले फाइल बनाएर राखिराखेको छु, त्यो मैले हेरिराखेको छु। त्यसमा घोषणापत्रमा सबै कामहरू पुरा भएका छन्, जनताको माग अनुसार नै घोषणा गरिएको हो। एक दुईवटा कामहरू हुने नसकिने, गर्नै नसकिने त्यो उसले मात्रै नभएका हुन्। नत्र भने अरू कामहरू त अब प्रत्येक टोल बस्तीहरूमा खानेपानी, सुधार विस्तार, मर्मत, नयाँ योजना, स्वास्थ्य संस्था, विद्यालयहरूमा अब हामीले ओडाले गर्न सकिने र नगरले गर्ने, त्यो सङ्घ प्रदेशमा माग गर्ने कामहरू निरन्तर भइरहेको छ र हामीले सोचेको भन्दा त बढी नै कामहरू भइरहेको छ। तैपनि अब जनताको गुनासो अपेक्षा त धेरै नै छ, अब त्यो बिस्तारै पुरा हुने कुरा भए। तर पनि अब हामीहरूले जुन सोचेका थियौँ त्यसभन्दा सोचभन्दा बढी नै हामीहरूले काम गर्न सफल भएका छौँ, त्यहीमा गौरव छ।
2: अत्यन्तै महत्त्वपूर्ण कुराहरू राख्नु भएको छ अध्यक्षज्यू। अब एउटा शहीद स्मृति यो कप पनि हुँदैछ, यो रोल्पा नगरपालिकाको खेलकुद विकास समितिको तपाईँ सदस्य पनि हो, यो अर्थमा पनि मैले यो प्रश्न राख्नैपर्छ, के छ तयारीहरू, के भइरहेको छ यो कार्यक्रमको?
1: यसबारेमा अब म यो रोल्पा नगरपालिकाको खेलकुदको सदस्यको हैसियतले हामी अब मिटिङहरू पनि बसेका थियौँ, त्यसअनुसार कार्यतालिका बनाएर अब यो 21 गतिबाट अब खेलकुद सञ्चालन हुनेछ। शहीद स्मृति कप फुटबल प्रतियोगिता खुल्ला प्रदेश स्तरीय हुँदैछ, यसमा सबै तयारी भइसकेका छ। हाम्रो आर्थिकको पनि निर्णय भइसकेको छ, जसअनुसार अब यो प्रतियोगितामा अब टिम सहभागी कतिवटा हुनेछन्, अब कसरी सहज सरल तरिकाले यो खेल सम्पन्न गर्ने भन्नेमा हाम्रो छलफल चलेको थियो। त्यसअनुसार नै हामी अगाडि बढिरहेका छौँ र जति टिम आउँछन् अब त्यो अनुसार अब खेलकुद उद्घाटनदेखि लिएर सञ्चालनदेखि लिएर समापन सम्ममा हामीहरूले राम्रै तरिकाले अब सफलतापूर्वक सम्पन्न गर्ने योजना छ भने, अब यसैमा मैले जोड्न चाहे राष्ट्रपति रनिङ सिल जुन थवाङमा आयोजना भएको थियो जिल्लाव्यापी, यसमा खेलकुदमा अब हामी धेरै विधामा नगरपालिकाले सहभागिता जनाएर पहिलो स्थान हासिल गर्न सफल भएका छौँ र राष्ट्रिय यो प्रदेश स्तरीयमा पनि अब खेल सम्पन्न भइसकेको छ। समीक्षा गर्दा अब सफलता नै प्राप्त भएको छ र अझ आगामी दिनहरूमा अझ तिनी पदकहरूभन्दा अझ बढी पदक लिएर नगरपालिकाले अब सफलता को चुलीमा पुग्नलाई हामी प्रयासरत छौँ र आगामी दिन अझै एक वर्षसम्म हाम्रो कार्यकाल भएको हुँदा त्यो खेलकुद राष्ट्रपति रनिङ सिल पनि भव्य रूपले रोल्पा नगरपालिकामा सञ्चालन हुने कुरा मैले यहाँ जानकारी गराएँ।
2: भनेपछि अहिले रोल्पा नगरपालिकाले खेल क्षेत्रमा अत्यन्तै राम्रो प्रदर्शन गरिरहेको छ अथवा उत्कृष्ट यो जिल्लामा पनि उत्कृष्ट नै भएको हामीले पाएका छौँ, देखेका छौँ। यो अर्थमा पनि अब फेरि अर्को वर्ष हुने राष्ट्रपति रनिङ सिलोसुभा अब फेरि रोल्पा नगरपालिकामा हुने हो?
1: हजुर, रोल्पा नगरपालिकामा हुने भनेर झन्डा नै अब रोल्पा नगरपालिकाले लिएको छ।
2: पछि रोल्पा नगरपालिकाले धेरै विधामा चाहिँ सफलता हात पार्यो अहिले यो वर्ष पनि राष्ट्रपति रनिङ सिल्ड।
1: हजुर, टोटल खेल प्रतियोगितामा सबभन्दा बढी पदक प्राप्त गरेर रोल्पा नगरपालिका नै अग्रस्थानमा रहेको कुरा जानकारी गराउँछ।
2: रोल्पा नगरपालिकामा सायद मलाई लाग्छ खेलाडीहरूको लागि खेल मैदान अथवा खेल्ने ठाउँको उपयुक्त वातावरण भएर पनि हो जस्तो लाग्छ। अन्य जिल्लाकै हकमा हेर्यो भने एज अ हामी तपाईँ एउटा अभिभावकीय हिसाबले हेर्ने भने ओभरअलमा जिल्लाको पनि केही जानकारी अथवा केही यो तपाईँको भनाइ राखिदिनुहोस् भन्ने, किनभने अहिले अन्य पालिकाहरूमा यो खेल क्षेत्रमा नगरपालिकासँग कम्पिटिसन गर्नको लागि अथवा प्रतिस्पर्धा गर्नको लागि त्यस्तो खालको खेलाडीहरू नजन्मिन सक्नु के लाग्छ हजुरलाई? प्रतिस्पर्धामा नआउन सक्नु
1: खेलाडीहरू नजन्मिएका होइनन्, तिनीहरूलाई अब समयमा प्रशिक्षणदेखि लिएर तिनी अब खेल मैदान खेल स्थानदेखि लिएर प्रशिक्षणको अभावले गर्दा नै त्यसो भएको जस्तो मलाई लाग्छ। जस्तै अब दूरदराजका पालिकाहरूमा अलिक कठिनाइ नै छ, अब कहीँ अब फिल्डको कोर्टको अब प्रशिक्षकहरूको कमीदेखि लिएर सबै हिसाबले पछि पर्न परेको हुनुपर्छ जस्तो मलाई लागेको छ। त्यसको लागि अब खेलकुद राष्ट्रिय खेलकुद परिषद अन्तर्गत भनौँ शिक्षा मन्त्रालय अन्तर्गत विद्यालयमा अथवा खुल्ला प्रतियोगिताहरू बिचबिचमा भइराख्नुपर्छ। जस्तै अब परिवर्तन गाउँपालिकाले अब भर्खरै अब पालिका स्तरीय हरेक विधाको खेलहरू प्रतियोगिता गराएको छ भने अब त्यस्तै किसिमले अब यो प्रत्येक गाउँपालिकाले अब त्यसरी बजेट अभावदेखि लिएर खेलाडीको अभावकोदेखि लिएर सबै अब सबै हिसाबबाट अब कठिनाइ नै छ। खेल सञ्चालन प्रशिक्षण प्रतियोगिता भनेको मामुली कुरा छैन, त्यसमा धेरै बजेटको आवश्यकता पर्दछ। त्यो बजेटकै कमीले गर्दा नै अब त्यो पालिकाहरूलाई अप्ठ्यारो परिराखेको छ। अब यो बाध्यतावश अब खेल प्रतियोगिता गराउनै पर्ने भएको हुँदा सहभागिता जनाउने हिसाबबाट मात्रै कुनै पालिकाहरूले अब त्यस्तो गरेको देखिन्छ भने कहीँ अलिअलि तयारी भनौँ पालिका स्तरीय रनिङ खेलहरू गराएका छन् भने कुनै ठाउँमा नगराएर अब त्यस्तो हिसाबबाट सहभागिता जस्तो देखिन्छ। त्यसैले गर्दा अब खेलाडीहरूले अब अभ्यासको कमीले गर्दा नै अब त्यसरी सफलता पार्नबाट पछाडि परेको जस्तो देखिन्छ। नत्र भने खेल क्षेत्रमा हरेक पालिकामा सबै विधाको खेल प्रशिक्षणदेखि लिएर बजेटको व्यवस्थादेखि लिएर सबै व्यवस्था गर्ने हो भने अब खेलमा प्रतिस्पर्धा हुने थियो। कहिले कुन पालिकाले कहिले कुन पालिकाले जित हार त्यस्तो प्रतिस्पर्धा हिसाबबाट अगाडि बढ्यो भने अब खेल स्तर पनि वृद्धि हुन्छ। स्तर र क्षेत्र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न सकिन्छ। यो अब यो सरमुकाम भएको हुँदा अब यहाँ आफ्नै हिसाबले पनि अब खेलहरू खेलिरहेका हुन्छन्। विद्यार्थीहरूदेखि लिएर खुल्ला खेलाडीहरू खेलिरहेका हुन्छन्, प्रशिक्षण लिइरहेका हुन्छन्। त्यसको पनि एउटा सरमुकामको नगरपालिका भएर नि अब अलिकति सहज सरल र प्रतियोगितामा सफलता प्राप्त गर्न सक्ने भएको हो भन्ने मैले महसुस गरेको छु।
2: भनेपछि रोल्पा नगरपालिकाले पनि यो खेल क्षेत्रमा अलिकति तुलनात्मक रूपमा अलि बजेटहरूको पनि व्यवस्थापन गरेको पनि देखिन्छ।
1: बजेटहरूको व्यवस्थापन त गरेको छ, अब यसमा अब धेरै नै लाग्छ तर सीमित अब थोरै प्रशिक्षणको खर्च प्रशिक्षकहरूको खर्च त्यहीदेखि लिएर सबै व्यवस्थापनको लागि बजेटको अभाव नै छ। बजेटको अभावले नै गर्दा अब लामो समयको प्रशिक्षणहरू गराउन पाइराखेको छैन र अब धेरैजसो अब पढ्ने विद्यार्थीहरू भएको हुँदा कहिले परीक्षा हुने, कहिले अब उनीहरूले अध्ययन पनि गर्नुपर्ने भएको हुँदा अब त्यसरी नियमित रूपमा अब त्यसरी प्रतियोगिताहरूमा प्रशिक्षणहरूमा सहभागी हुन नसकिरहेको अवस्था छ।
2: भनेपछि यो राष्ट्रपति रनिङ सिल्डको हकमा हेर्ने भने जुन पालिकाले जित्यो त्यसै पालिकामा अर्को वर्ष फेरि आउने रनिङ सिल्ड हुने हो?
1: त्यस्तो अब खासै जुन पालिकाले जित्यो त्यही पालिकाले नै अब कार्यक्रम सञ्चालन गर्ने, त्यो प्रतियोगिता आयोजना गर्ने भन्ने कुरा एउटा पाटो रह्यो। तर पनि अब नजित्ने ठाउँमा सबै भौतिक पूर्वाधारदेखि लिएर सबै छ भने त अब त्यस्तो ठाउँमा पनि समझदारी अनुसार गराउन सकिने अवस्था हो। र खास गरेर अब जसले जित्छ त्यसले कप पनि लाने, अब प्रतियोगिता पनि गराउने आगामी दिनमा भन्ने एउटा पाटो रह्यो भने, अर्को त अब जुन ठाउँमा भौतिक पूर्वाधारहरू तयारी छन् त्यस्तो ठाउँमा पनि गराउन सकिने हो।
2: भन्नुहोस् हजुरले कतिको चुनौती देख्नुहुन्छ रोल्पा जस्तो एउटा पहाडी ठाउँमा, एउटा भौगोलिक हिसाबले पनि अलिकति दूरदराज, अगाडि तपाईँले पनि जोड्नु भएको छ, अलिकति टाढा टाढाका बस्तीहरूबाट खेलाडीहरूलाई एक ठाउँमा केन्द्रीकृत गर्नको लागि कतिको चुनौती छ?
1: धेरै नै चुनौती छ। सडकको सडक सञ्जाल जोडिएको भए तापनि ठुला गाडीहरू सहज रूपमा जान आउनलाई अलिकति अप्ठ्यारो नै भइराखेको छ। र एउटा खेल आयोजना गर्ने मेरो अनुभवमा बिचबिच सेन्टरतिर अब त्यस्तो भौतिक संरचनाहरू खेलकुद मैदानदेखि लिएर सबै सुविधा भयो भने सबै ठाउँको केन्द्रीकृत गर्नलाई सजिलो भयो। एउटा रोल्पाको सुदूरपश्चिम अथवा पूर्व अथवा उत्तर अथवा दक्षिणमा गराउँदा अब त्यहाँसम्म पुग्नलाई त्यस पालिकालाई आर्थिक भार यातायातमा नै धेरै खर्च हुने र खाना बस्नलाई पनि सुविधा मिलाउनलाई अप्ठ्यारो भइरहेको मैले महसुस गरेको छु।
2: फेरि खेलाडीहरू ड्रप आउट हुने समस्याहरू छ कि छैन, अथवा जिल्लामा उत्पादन भएका खेलाडीहरू विविध कारणले फेरि जिल्ला बाहिर बस्नुपर्ने त्यस्तो अवस्थामा हजुरहरूले कसरी खेल क्षेत्रलाई व्यवस्थापन गर्ने अथवा अगाडि बढाउने के गरिराख्नु भएको छ?
1: त्यस्तो त खासै अवगरिया छैन होइन, तर त्यो समस्याभरि अब छ, किनभने अब खेल तिनीहरू अब लगभग पढ्ने पढाइको लास्ट चरणमा भएको हुनाले तिनीहरूले उपल्नु ठाउँमा अब बाहिरतिर शिक्षा प्राप्त गर्ने अथवा रोजगारी गर्ने अब त्यस्तो अवस्थाका उमेरका भएको हुँदा अब उनीहरूले कुन ठाउँतिर जाने, आफ्नो भविष्य कसरी बनाउने, कसरी जीविकोपार्जन गर्ने भन्नेतिर नै मोडिने अवस्था भए हुनाले खेलाडीहरूलाई अब त्यसरी नेपालमा अब त्यसरी बस्न खान त्यसपछि तलबको सुविधा त्यस्तो छैन खास। यो जिल्लातिर पालिकातिर माथि केन्द्र स्तर राष्ट्रिय खेलकुद परिषदले अब विदेशमा खेल्ने खेलाडीहरूलाई अब त्यस्तो किसिमको थोरै तिनो सुविधाहरूको बेग्लै कुरा हो। त्यही पनि अब सुनिन्छ घोषणा गरेको यति पुरस्कार यति भवनहरू दिने खेलाडीले भनेर घोषणा गरेको मात्रै सुनिएको छ, अहिलेसम्म प्राप्त गरेको छैन। र खेलाडीहरूलाई प्रोत्साहनको रूपमा अब समाचारमा भन्ने मात्रै गरिएको छ र वास्तवमा त्यसरी खेलाडीहरूले प्राप्त गरेको देखिएको छैन। यसलाई सहज रूपले घोषणा अनुसार नै कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्दछु।
2: खेल क्षेत्रलाई अझै व्यवस्थापन गर्नको लागि अहिले स्थानीय सरकारले जे जति गरेको छ गरिरहेको छ, तथापि पनि अझै सङ्घ प्रदेश सरकारबाट पनि खेल क्षेत्रलाई अझ व्यवस्थित गर्नको लागि अगाडि बढाउनको लागि उचित पहल भयो भने खेलाडीहरू टिक्नको लागि लामो समयसम्म खेल क्षेत्रमा राख्नको लागि अथवा पेसागत रूपमै खेल खेल्नको लागि पनि सहज हुन्छ भन्नुभएको छ।
1: त्यसको लागि त अब खेलाडीहरूलाई अब रोजगारको व्यवस्था पनि गर्नुपर्छ, अध्ययनको व्यवस्था पनि गर्नुपर्छ, उसको भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरा मैले यहाँ राखेँ।
2: हामी फेरि जब शहीद स्मृति कप हुँदैछ फुटबल प्रतियोगिता, यी 21 गते जेठ 21 गतेबाट सुरु हुँदैछ रोल्पाको रोल्पा नगरपालिकाको खेलकुद रङ्गशाला माडीचोर।
1: हजुर, माडीचोरमा हुँदैछ। हामीहरूले यहाँ लिबाङलाई पनि लिबाङमा राख्न खोजेको यो फुटबल ग्राउन्डलाई अब मापदण्ड अनुसार पर्दो रहेनछ, यो प्रदेश स्तरीय खेलकुद भएको हुनाले अब त्यसलाई अब कोर्ट सानो बनाउन भने नमिल्ने त्यही भएको हुनाले माडीचोरमै आफ्नो आफ्नो ढङ्गले आवास आउने जाने सबै सुविधाहरू आफै नै बेहोर्छौँ। हामीहरूले पुरस्कारदेखि लिएर त्यहाँ खेल आयोजना गर्ने जिम्मा अब यो नगरपालिकाको छ।
2: भनेपछि खेलाडीहरू आने जाने अथवा आफू बस्ने खाने आवासको होइन घाँसबास कपास सबै व्यवस्थापन खेलाडी आफैले गर्नु,
1: आयोजक टिमले नै गर्छ। आयोजक टिम भन्नाले आउने टिमहरूले खेलाडीहरू स्वयं आफै उनीहरूको आफ्नो टिमबाट जिल्लाबाट अथवा कुनै क्लबबाट आउँछन्, उनीहरूले नै बेहोर्छन्। हामी नगरपालिकाले प्रतियोगिता आयोजना पुरस्कार तिनीहरू व्यवस्था मात्रै नगरपालिकाको छ।
2: भनेपछि लुम्बिनी प्रदेश स्तरीय यो फुटबल हुने भा हुनाले सम्भावना के छ, 12 जिल्लाबाट सहभागिता हुने हो?
1: हजुर, सकेसम्म सबै जिल्लालाई सहभागी गराउने हो। हामीले सूचना सम्प्रेषण गरिसकेका छौँ, अब कतिको डरता हुन्छ अब त्यो हेर्न बाँकी छ।
2: भनेपछि अलिकति हामीले सुन्नमा आएको थियो फुटबल सँगसँगै क्रिकेटलाई पनि समावेश गर्ने अथवा समेट्ने भन्ने खाले केही, योभन्दा पहिला गाईगुई हामीले आवाजहरू सुनिरहेका थियौँ, तर पछाडि झट्टै सूचनामा हेर्ने बेला फुटबलको मात्र आउँदाखेरि अलि खेलाडीहरूमा नैराश्यता जस्तै देखिएको छ, के भन्नुहुन्छ
1: यसमा? अब हामी अब त्यहाँ खेलकुद नगर खेलकुद समितिको छलफलमा त्यस्तो कुराहरू खासै आएको सुनिएको थिएन, तर यो फुटबल प्रतियोगिता मात्रै नभएर सबै विधाका खेलहरू नगरले गराउनुपर्छ र गराउनमा हामी अब पहल गर्छौँ भन्ने कुरा राख्यो।
2: भनेपछि पूर्व तयारीका कामहरू लगभग अब अन्तिम चरणमा छ।
1: पूर्व तयारी काम त अब यो नगरपालिकाबाट आयोजना हुने सहित स्मृति कप फुटबल प्रतियोगिताको बारेमा मैले अघि नै भनिसकेँ, त्यही अनुसार नै हुने हो। अब यो नगरपालिकाले अब पुरस्कारको व्यवस्था खेल सञ्चालनदेखि लिएर नै गर्ने हो, अरूभरि आफ्नै हिसाबले आउने जाने सबै टिमले नै आफ्नो आफै व्यवहार।
2: अब फेरि हामी ओडातर्फ जाउँ, हाम्रो ओडाको अब यो वर्षको आर्थिक वर्षको पनि अब हामी अन्त्यतिर भएको हुँदा योजना निर्माणका कामहरू अथवा अहिले भुक्तानीका कामहरू अथवा सम्पन्न हो, योजना सम्पन्न भए कि भएनन् अथवा अनुगमनका कुराहरू के कस्तो भइरहेछ?
1: अनुगमनहरू भइरहेको छ, योजना सम्पन्न हुने चरणमा छन्। अब धेरै योजनाहरू सम्पन्न भइसकेका छन्, अब यसमा ओडाका योजनाहरू पनि छन्, सङ्घ प्रदेशका पनि छन्, त्यसमा अब धेरैजसो योजनाहरू सम्पन्न भइसकेका छन्, थोरै थोरै बाँकी छन्, अन्तिम चरणमा पुगेका छन् भन्ने कुरा राखेँ।
2: अबको हजुरहरूको प्राथमिकता के छ अब आउने बजेटमा, अब ओडामा गर्ने पर्ने कामहरू हजुरहरूको?
1: अब हामीहरू त्यही बजेट अनुसार चल्ने हो, अब माथिको बजेट अहिले कति आउने के आउने भन्ने कुराहरू केही थाहा छैन, सिलिङ आएको छैन, माथि पनि बजेट बाँडफाँड हुँदैछ। हामीहरू बजेट आएमा त्यही अनुसार नै अब चल्नुपर्ने हुन्छ, हामीहरूले अब त्यत्तिकै सिलिङ बनाएर मात्रै हुने कुरा भएन। हामीहरूले अब पूर्वाधार तर्फ भन्दा आर्थिक विकास र सामाजिक विकासतर्फ नै अलिकति फोकस गर्ने, त्यसमा नै पछि परिएको जस्तो देखिएको छ। त्यसैले गाउँटोल बस्तीका जनताहरूलाई तिनको जीवनस्तर सुधार्नलाई आय आर्जनदेखि लिएर अब त्यसमा अब हामीले कृषि पशुदेखि लिएर अन्य उद्योग व्यवसायतर्फ नै अब प्रोत्साहन गर्नेतर्फ योजना राख्ने सोच राखिएको छ। हामीहरूले योभन्दा अगाडि धेरैजसो हामीहरूले यही आर्थिक र सामाजिक विकासतर्फ अलिक फोकस गर्न खोजिरहेको, तर अब गाउँटोल बस्तीबाट नै बढी मात्रामा अब पूर्वाधारतर्फ खानेपानी सिँचाइ बाटो यस्ता यस्ता कुराहरू विद्यालय भवन फिल्ड निर्माण जस्ता को माग बढी भएको हुनाले हामीले त्यही अनुसार काम गरेका हौँ, र अहिलेका टोल विकास संस्थाहरूलाई योजना तर्जुमाको माग गर्दा नै आर्थिक र सामाजिक विकासलाई अलिकति फोकस गर्नु पऱ्यो। यो तरिकाले हामीले शैक्षिक सुधारदेखि लिएर स्वास्थ्यतर्फदेखि लिएर सबै कुराहरूमा अलिकति योमा फोकस गर्नुहोस् है, निर्णयमा यो पोइन्टहरू राख्नुहोस् भनेर हामीहरूले भनिराखेका छौँ, र त्यो आउँदैछ, र बजेटको अब सिलिङ पनि आउला, गत वर्षभन्दा यो वर्ष धेरै नै बजेटहरू घटेर आउँछ भन्ने कुरा पनि आइरहेको छ। त्यो त बजेट आएपछि थाहा होला। अब त्यही अनुसार हामीहरूले आर्थिक सामाजिक विकासतर्फ नै बढी फोकस गर्ने योजनामा छौँ। तर गाउँ टोल बस्तीको मागलाई पनि सम्बोधन गर्नुपर्ने भएको हुँदा कस्तो किसिमको आउँछ भन्ने कुरामा भर पर्दछ।
2: अत्यन्तै महत्त्वपूर्ण कुरा राख्नु भएको छ। करिब हामी अन्त्यतिर पनि छौँ। यो अन्तरालमा हामी धेरै कुराहरू समावेश गर्नुपर्ने कुराहरू थिए, तपाईँसँग धेरै कुराहरू अझ बाँकी थिए, तथापि पनि समयको निश्चित पाबन्दी छ। यो समयमा हामी धेरै कुरा गर्न पाएनौँ र मैले तपाईँलाई सोध्न छुट्याएका र तपाईँले भन्नै पर्ने त्यस्ता केही कुराहरू हुनसक्छ, त्यस्ता कुराहरू छ भने राख्न सक्नुहुनेछ।
1: हस् हजुर, अब त्यस्तो कुराहरू त खास अब मैले अब नगर सिङ्गो नगर र वडाको जिम्मेवारी हो हाम्रो। त्यसअनुसार हामीहरूले नगरको नगरले कसरी अब त्यसरी अगाडि बढाउने, वडालाई कसरी सम्पन्नशाली बनाउने भन्ने कुराहरूमा हामीहरू लागिराखेका छौँ। र त्यस्तै यस्तै व्यवस्था मिलाउँदा, सबै तालमेल मिलाउँदा हामीहरूले वडालाई अगाडि बढाउनलाई के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा त हामीहरूलाई पहिले नै थाहा थियो। झन् जनप्रतिनिधिको रूपमा अगाडि आउँदा झन् स्पष्ट हुने नै भयो। तर हामीहरूले नियम कानुन कार्यविधि नीति सबैलाई अङ्गार गरेर त्यसको अधीनमा रहेर हामीहरूले काम गर्नुपर्ने भएको हुँदा त्यसलाई नै अगाडि राखेर हामीले अगाडि बढिरहेका छौँ। र वडामा हामीहरूले स्वास्थ्य शिक्षादेखि लिएर सिँचाइ खानेपानी विद्युतीकरण पनि अब एक नम्बर वडामा सबै ठाउँमा पुगिरहेको छैन। माथि माग गर्ने अथवा वडाले पनि केही सेयर गरेर अब त्यसरी सम्पन्न गर्न सकिन्छ कि भन्ने सोचमा छौँ। र विद्युत कार्यालयमा हामीहरूले सम्पर्क गरेर अब त्यसलाई सम्पन्न गर्ने त्यहाँ पोलहरूको माग गरिरहेका छौँ। हामीले ढुवानीसम्म पनि गर्न सकियो भने केही सहज होला भनेर हामी त्यो पहल गरेर अब त्यहाँ विद्युतबाट पनि हामीले आश्वासन पाएका छौँ। र यो यही आर्थिक वर्षमा सबै टोल बस्तीहरूमा विद्युतीकरण सम्पन्न गर्ने र खानेपानीको पनि लगभग हामी एक घर एक धारा बनाउँदै गइरहेका छौँ। र हामीले सङ्घ प्रदेशको पनि त्यहाँ बजेट केही थप भयो र वडाको भयो भने लगभग एक घर एक धारा लगभग अन्तिम चरणमा एक नम्बर वडामा जाने अवस्था रहेको छ भने स्वास्थ्यतर्फ पनि नियमित रूपमा हामीहरूले मर्मट सम्हार भौतिक मर्मट सम्हारदेखि लिएर केही नपुग भएका कुराहरू पनि वडाबाट हेरिरहेका छौँ भने स्वास्थ्यतर्फ भने शिक्षातर्फको त अलिकति भास्त नै छ। शिक्षालाई त अब सबै हामीले गर्न सकिने कुरा पनि छैन। हामीले एउटा त्यहाँ के को आवश्यक छ, भौतिक पूर्वाधार अथवा शैक्षिक सुधारदेखि लिएर त्यहाँ पढाउने शिक्षकहरूको थप अथवा कहीँ मर्च गर्नुपर्ने अब त्यस्तो सोचमा राखिराखेका छौँ। अब यसलाई त्यो हामीले सोचेर पनि अब हाम्रो अन्दरमा पनि त्यो शिक्षा नभएको हुँदा अलिकति अप्ठ्यारो नै हुँदो रहेछ। अब स्थानीय निकायको जिम्मेवारी भन्ने कुरा छ, तर पनि अब त्यस्तो पूर्ण अधिकार त्यसरी छैन। त्यहीले अब शिक्षालाई सुधार गर्नलाई अलिक कठिनाइ भइरहेको छ।
2: यो समय र समाजको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
1: हस् त धन्यवाद। मैले पनि अब यो रोल्पा नगरपालिका को खेलकुद को सदस्यको हैसियत रोल्पा नगरपालिका एक नम्बर वडाको तर्फबाट रेडियो रोल्पा परिवार साथै हजुरलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार।
0: श्रोता, यति बेला तपाईँ रेडियो कार्यक्रम जनतासँग नगरपालिका सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालासुरी 100.5 मेगाहर्ज र आआफ्नै अनलाइनहरू मार्फत संसारभरबाट एकैसाथ सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कृपया सल्लाह सुझाव दिनुहोला। जसको लागि रोल्पा नगरपालिकाको कार्यालय रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा र तपाईँले सुनिरहनुभएका रेडियोहरू मार्फत पनि सल्लाह सुझावहरू पठाउन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी साथीहरूलाई पनि धन्यवाद दिँदै म पनि बिदा हुन्छु। शुभ सन्ध्या।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
4: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
4: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: आया मम्मी दादु, क्यो म त खाना खान नि सक्दिन।
6: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
7: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
6: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
7: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
6: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
6: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर, बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 08-582-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
7: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
8: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। जुँ बेला खेम्रिदे गरम ओबोदिरी ज्याउ बेला सुनो भुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे वातावरण मिलेने ल खेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले बनाइ जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा डुख
9: ला बन्न मेला किने कोरो रङ्गे नौ पुराले चौसो ख्याल गिरिए
8: बन्जङ

0: उपभोक्ता समूह राई सामुदायिक बने हो मे हाल्ले छ अनुगमन दुने व्यवस्था चाउसर गिनुए
1: गेछो छामेला खोरे ल चाउसी पोलिए होलिदे तोरिम गाई गेजो मेके लाइजु आब नजिरे बनाए गेम या ल गेजो मेके मालाए अरुले लायो के नाइए
0: वन जंगल स जुडिसियो घेङ बारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा र सताउसु छिमे ने चाउसो सैले के खेले या
1: वन जंगल मेला कि गेमाइए मे होला कि नि पार्सना खरनाम नार मिदि दे बनाए
0: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
4: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ
3: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
3: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
4: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
3: सेतो पानी बग्ने यौनी चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
4: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
4: सम्पर्क मोबाइल 98578211105
3: 98479202
4: 98095826005
3: र 98103940
5: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा
6: हजुर हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार जस्तै महिला तथा पुरुषमा हुने बाजुपन महिनावारी गडबडी सेतो पानी बग्ने गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ
5: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ जस्तै हात खुट्टा झमझमाउने नसा चियापिएको हाड जोड्नीमा समस्या हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा
5: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल

0: एक्सरे सेवा पनि रहेको छ।
1: मध्य पश्चिम पोली क्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्रको अगाडि दान। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079 98-229-54555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्य पश्चिम पोली क्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र अगाडि दान।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
2: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
5: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
5: ल, अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
6: होइन, रात दिन खत खत के को झगडा हो यो?
5: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
5: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
6: ल, सिधै फोन गर न, मोबाइल नम्बर 98479-1719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
7: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको
5: सुन्दर सुरुवात, मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन। के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्मर वा घुँडाको समस्याले सताएको छ? स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
7: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाऊ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ, आफू यात्रा गर्ने स्थान सम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमान हुनुहुन्छ।
2: डाक्टर जङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, 24 पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाद मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया, भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मसिक रोग, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने कुन रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478443123 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथरोम एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने,
7: सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोडको बजेट प्रस्तुत, सडक मर्मत गर्न 28 अर्ब 42 करोड बजेट विनियोजन, कर्मचारीको तलब 21% बढ्यो, न्यूनतम पारिश्रमिक 40,000 कायम, मूल्यवृद्धि पनि बढ्ने।
8: उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
7: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा, सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने, विकास र सहरी क्षेत्रमा ठुलो लगानी, बजेट महत्त्वाकांक्षी भएको प्रतिपक्षीको भनाई। आज गणतन्त्र दिवस र सिआइएन दिवस, राजनीतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा, सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
9: केही स्थानहरूमा मेघगर्जन चट्टान सहितले मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटो भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
7: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्यो।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा

0: सामुदायिक सूचना नेटवर्क CIN।
1: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व सङ्कलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
2: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21.24 अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढी हिस्सा चालु खर्चमा छुट्याइएको छ। चालु खर्चतर्फ 12.70 अर्ब रुपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पुँजीगत खर्चतर्फ भने 4.31 अर्ब रुपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4.22 अर्ब रुपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6.57 अर्ब रुपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2.47 अर्ब रुपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4.10 अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1.64 अर्ब रुपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, सहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21.24 अर्ब रुपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा सहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। सहरी विकासतर्फ मात्रै 2.86 अर्ब रुपियाँ विनियोजन गरिएको छ, जसमा सडक विस्तार, आवास विकास र सहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37.17 अर्ब रुपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32.46 अर्ब रुपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3.63 अर्ब रुपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4.03 अर्ब रुपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रुपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रुपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
3: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
2: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स AI युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाडौँको सिउचा तारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप, अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 प्रतिष्ठित शोधकर्तालाई फेलोसी प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आइटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आइटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
4: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो होइन, मन्त्रालय एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ। अब भन्नुलाई त होइन,
2: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आइटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
4: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा होइन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ। किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ, तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ, र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउनु थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि, माइक्रोसफ्टको छ, मिटाको छ। सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
2: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाइ छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
5: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 125 खर्ब ऋण उठाउने, विगतमा स्थापित दलहरूले ऋण बढी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो, ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो, यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाडौँको टोलीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल,
6: मौसमको कुरा गर्नु पर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया लागेको छ नि, बाटो भूभागमा आंशिक बाटो लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि चाहिँ पछिल्लो 1 घन्टाको विवरण अनुसार कर्णाली सुदूरपश्चिम र गण्डकी प्रदेशको एक स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्टान सहितै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
2: साझा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रङ्गशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर, लाहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्ला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टिप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
1: पाल्पाको निस्तीबाट रैथाने सेतुसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
7: पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइहाल्छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइहाल्छ।
1: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। CIN-ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ। समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था, विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै CIN-लाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ। 10 महिनामा मात्र नेपालले 5 अर्ब रुपियाँ भन्दा बढीको सिमी आयात गरेको छ। तर पाल्पाको निस्ती गाउँपालिका 5 भने सिमी निर्यातले आम्दानीको नयाँ आयाम कोरेको छ। त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढी युरोप मात्र निर्यात भएको छ। यसले किसानमा नयाँ आशा जगाएको छ।
12: निस्ती 5 की गीता गाहाले यस वर्ष मात्रै करिब 1,00,000 रुपियाँ बराबरको सिमी बेच्नुभयो। घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ।
13: घर खर्च अब खाने पर्यो, होइन, गर्न खर्च गर्न पर्यो, त्यही सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन।
12: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मङ्सिरमा भित्रिन्छ। मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ। किसान विष्णुमाया सिंहजाली सिमी बेचेर आएको पैसाले बालबालिकाको पढाइदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ।
13: मैले सिभी लाछु, सिभी लाएपछि मेरो छोराछोरीलाई पढाउन पाछु, यसमा यही संस्थामा बचत गरिन्छ, अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नलाई निकालेर गरिन्छ।
12: निस्ती पासकै ढुङ्गाना बेसी कि नारायणी ढुङ्गानाले 2 वर्ष अघि मात्रै सिमी खेती सुरु गर्नुभएको हो। 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रुपियाँमा सिमी बिक्री गर्नुभयो। सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ।
7: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु। पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइहाल्छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइहाल्छ।
12: गलदा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी सङ्कलन गरिन्छ। सहकारीकी अध्यक्ष अमाया मसराङ्गीका अनुसार यस वर्ष नेदरल्यान्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80 लाख रुपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ। विषादी प्रयोग नगरी उत्पादन गरिएको गलदाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ। यही कारण यहाँको सिमीले अर्ग्यानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ।
13: हाम्रो एउटा सिरेस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुभ गरेपछि विदेश पनि पठाउने गरेका छौँ र हामीले यो काम विगत 2 वर्षदेखि गरिराखेका छौँ।
12: अहिले गलदाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 देखि 2 लाख रुपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन् बढी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रिमा सोमय, सिआइएन रेडियो मदन पोखरा, पाल्पा।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो।
14: किनभने कृषि हाम्रो एकदमै ठुलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
1: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण, विश्लेषण बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32,46 करोड रुपियाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्ष 2082-83 करिब 57,48 करोड रुपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
17: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्ले कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
3: कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ।
17: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड रुपैयाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्पादन सुरु भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ मल सिंचाइ विद्युत दलहन खेती र कृषि बिमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरुपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
3: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु।
17: कृषि तथा पशु बिमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढाएर 32.46 करोड रुपैयाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेन्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
3: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 करोड पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौँ।
17: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण सुरु गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमिनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैङ्क स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 करोड विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण सुरु गर्नेछौँ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौँ।
17: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
14: प्रदेशलाई र स्थानीय तहलाई कृषिको ठुलो जिम्मेवारी थमाइया छ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कार्यान्वयनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठुलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
17: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सिआइएन, काठमाडौँ।
1: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थ परक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
18: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानुनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेको छ। त्यो कुरा त्यस्ती कुरामध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
19: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
18: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालु आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालु खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन जुन ढङ्गले शब्दमा भनिएको छ त्यो ढङ्गको आर्थिक वृद्धि चाहिँ हुँदैन।
2: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थ परको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थ परक छ?
18: अब अलि यथार्थ परक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठुलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो, अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
2: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौँ नि, त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
18: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएका छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, तर मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ, त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो, त्यसले गर्दा सहभागित करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिकति करमा पनि दुईवटा दर गरौँ भनेर मैले भनिराखेको, तर त्यसमा पनि अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
1: सरकारले आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, सहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट AI युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्त्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठुलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु।
20: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
21: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
22: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
23: नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
4: नेपाल परिवेश तथा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
4: 21 अर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज,
5: 4 वर्षपछि बढ्यो कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर, जेन्जी घाइतेका लागि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने,
4: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्ता पक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक,
5: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कारवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु,
4: र 8 सहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य, काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
23: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
5: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। सङ्घीय संसदमा अर्थमन्त्री सोडियम वाग्लेले 2.25 घन्टा बजेट भाषण गर्दै 21 अर्ब 24 अर्ब 34 करोडको आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण सार्वजनिक गर्नुभएको हो, जसमा चालु खर्च 12 अर्ब 70 अर्ब, पुँजीगत खर्च 4 अर्ब 31 अर्ब र वित्तीय व्यवस्थातर्फको खर्च 4 अर्ब 22 अर्ब हुने अनुमान छ। राजस्व 14 अर्ब 4 अर्बको रहनेछ भने अनुदानतर्फ 61 अर्ब 74 करोड र वैदेशिक ऋणतर्फ 2 अर्ब 47 अर्ब रहने उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट 4 अर्ब 10 अर्ब र चालुतर्फ 12 अर्ब 70 अर्ब रहनेछ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्ष 2082-83 भने आर्थिक वृद्धि दर 3.85% हुने तथ्याङ्क कार्यालयले जनाएको छ। आगामी आर्थिक वर्षमा मूल्य वृद्धि दर 6% मुनि कायम गर्ने लक्ष्य आज सरकारले प्रस्तुत गरेको हो। त्यसक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा मात्र गर्नु भएन, 2 वर्षमा अर्थतन्त्र व्यापक रूपमा सुधार गरेर विकसित राष्ट्रमा स्तरोन्नति गर्ने म्याद थप गरेको जानकारी समेत दिनुभयो।
3: अति कम विकसित मुलुकको राष्ट्रसङ्घीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौँ।
4: सरकारले निजामती र सार्वजनिक कोषबाट तल बुझ्ने कर्मचारीको तल वृद्धि गरेको छ। साउनदेखि लागू हुने गरी अर्थमन्त्री डाक्टर सोनी वाग्लेले सुरु स्केलमा 10% तल वृद्धि गरिएको घोषणा गर्नुभएको हो। बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले पछिल्लो 4 वर्षदेखि कर्मचारीको तल वृद्धि हुन नसकेको अवस्थामा हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिँदै तल बढाइएको जानकारी दिनुभयो।
3: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
4: नयाँ व्यवस्था अनुसार कर्मचारीको न्यूनतम मासिक तलब करिब 40,000 रुपियाँ र अधिकतम तलब 1,00,000 रुपियाँ भन्दा माथि पुग्नेछ। सरकारले कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको मासिक 10% बराबरको प्रोत्साहन भत्ताको व्यवस्था गरेको जनाएको छ। यसबाट कर्मचारीले हाल पाइरहेको ग्रेड सहितको पारिश्रमिकमा कुल करिब 21%सम्म वृद्धि हुने अर्थमन्त्रीको दावी छ। सामाजिक सुरक्षामा भने सरकारले स्वैच्छिक अभियान चलाउने भएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो। यसै गरी सरकारले देशभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ। अहिले मासिक 500 रहेको पोषण भत्ता मासिक 1000 पुर्याइएको हो।
5: सरकारले कर संरचनामा भारी फेरबदल गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत आयकर छुटको सीमा दोब्बर बनाएको बताउनुभयो। अब व्यक्तिका लागि 10 लाख काम गरिएको छ। 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरिएको छ भने 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा सङ्कलन हुने छरिएका कर एकीकृत गरी हरित करमा समाहित गरिएको छ। चुरोटमा 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्क वृद्धि गरिएको बताउनुभएका अर्थमन्त्रीले कालोबजारी बन्द गर्ने घोषणा गर्नुभएको छ। सरकारले बजेट मार्फत केही आकर्षक योजना समेत अघि सारेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
8: महिलाहरूको सार्वजनिक यातायातमा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य सहित उक्त सेवा सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सिसी क्यामेरा जडित आधुनिक ब्लू बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो।
3: महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ।
8: सरकारले साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने आफ्नो 100 दिनको कार्यसूचीमा समेत उल्लेख गरेको थियो। सरकारले सांस्कृतिक सम्पदाको संरक्षण, मौलिक संस्कृतिको प्रवर्धन र नवीन पर्यटकीय अवधारणाहरूको विकासमा जोड दिएको छ। बजेट मार्फत सरकारले ऐतिहासिक सम्पदाको जीर्णोद्धार र स्थानीय समुदायको आर्थिक विकाससँग जोडिएको पर्यटन प्रवर्धनका कार्यक्रमहरू अघि सारेको छ। ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी जनकपुर धामको महिमालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन यसलाई विवाह गन्तव्य अर्थात् वेडिङ स्टेसनका रूपमा ब्रान्डिङ र विकास गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो।
3: जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौँ। राम जानकी पथ र राम जानकी परिक्रमा सडक स्तोरोन्नतिका लागि रकम छुट्याएको छु।
8: प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र समेत रहेको झापामा विशेष आवासीय परियोजना सञ्चालन मार्फत 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई वितरण गरिने भएको छ। पहिलो चरणमा झापा जिल्लाको मेची नगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई बिक्री वितरण गरिने बजेट वक्तव्यमा अर्थमन्त्री वाग्लेले उल्लेख गर्नु भएको छ।
3: राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेची नगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौँ।
4: संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानलाई समसामयिक आवश्यकता अनुरूप परिमार्जन गर्दै एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिने सरकारले बताएको छ। गैर आवासीय नेपालीलाई आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरी राष्ट्र निर्माणको मूल प्रवाहमा समावेश गरिने बजेटमा उल्लेख छ। सरकारले बजेट मार्फत विदेशमा रहेका नेपालीको लगानी सिप ज्ञान तथा सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्न बैंकिङ लगानी सम्पत्ति व्यवस्था तथा सेवा प्रवाह सम्बन्धी प्रक्रियालाई थप सरल विश्वसनीय र प्रविधि मैत्री बनाउने भएको छ।
5: स्वास्थ्य बिमा कार्यक्रममा सरकारले 15 अर्ब विनियोजन गरेको छ। निर्माण सुरु भएका अस्पताललाई 3 वर्षमा पूरा गर्ने पनि सरकारले बताएको छ। यस्तै आगामी 3 वर्षभित्रमा 90% नागरिकलाई स्वास्थ्य बिमामा समाहित गर्ने सरकारको लक्ष्य छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले त्यसका लागि बिमा कार्यक्रममा व्यापक पुनर्संरचना गरिने बताउनु भएको छ।
4: यस्तै सरकारले जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सोनी बग्लेले जेएनजी आन्दोलनका घाइतेहरूका लागि निशुल्क स्वास्थ्य उपचार र घाइतेको अवस्था अनुसार मासिक भत्ता समेत उपलब्ध गर्ने बताउनु भएको हो। यस्तै उहाँले जेएनजी घाइतेको लागि उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो।
5: सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एआई युगमा प्रवेश गराउन विशेष पहल सुरु गर्ने जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले देशमै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने नयाँ योजना सार्वजनिक गर्नुभएको हो। स्वच्छ जल विद्युत ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने उहाँको योजना छ। यस्तै काठमाडौँको सुचाटारमा एआई कम्प्युट सेन्टर स्थापना गर्ने समेत उहाँले सुनाउनुभयो।
3: नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआईको युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौँ।
4: सरकारले दूतावास र महावाणिज्य दूतावास गरी 6 कूटनीतिका नियोगहरू खारेज गरेको छ। खारेज गरिएका दूतावासमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका छन्। त्यस्तै चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास खारेज गरिएको छ भने भारतको विशाखापट्टनम स्थित दूतावासको शाखा कार्यालय पनि खारेज गरिएको छ।
5: संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7.34 करोड र नागरिक उड्डयन क्षेत्रका लागि 2.93 करोड रकम विनियोजन गरिएको छ। अर्थमन्त्री वाग्लेले देशका प्रमुख विमानस्थलका लागि सरकारी बजेट प्राथमिकतामा परेको यसरी सुनाउनु भयो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ₹1.53 करोड विनियोजन गरेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौँ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्ने चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौँ प्रदेश सरकारसँगको

0: वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याज दर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याज दर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याज दर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याज दरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याज दर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याज दरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको परिवर्तन नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: आगामी आर्थिक वर्षका लागि सरकारले सड़क पूर्वाधार, सार्वजनिक यातायात तथा रेलमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै अर्बौं रुपियाँ बजेट विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सोनी बुवाकले सड़क तथा शहरी पूर्वाधार विकासका लागि 2,86,28,00,00,00 रुपियाँ छुट्याइएको जानकारी दिनुभएको छ। यस्तै काठमाडौँ तराई मध्येश द्रुतमार्ग अन्तर्गत आगामी वर्ष 40 पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धारा खण्डको विस्तार कार्य सुरु गरिने, वसुन्धारा चावहिल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने तथा टोखा छहरी सुरुङ मार्गको विस्तृत सम्भावित अध्ययन गरिने पनि सरकारले जनाएको छ। रेल पूर्वाधारतर्फ बर्दीबासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्गको प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माण प्रक्रिया अघि बढाइने भएको छ। साथै निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेलमार्गको बाँकी काम सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायत प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धुलोमुक्त तथा खाल्टाखुल्टीमुक्त बनाइनेछ। साथै शहरी सड़कमा नियमित मर्मतको व्यवस्था गर्दै खाल्टामुक्त अभियान सञ्चालन गर्ने पनि उहाँले बताउनु भएको छ। राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने तथा पहिरोका कारण अवरुद्ध हुने सड़क तत्काल सञ्चालनमा ल्याउन 3,70,00,00,000 रुपियाँ विनियोजन गरिएको छ। सरकारले महाकाली करिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ। अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताउनु भएको छ।
4: सरकारले आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रमा 1,95,00,00,000 रुपियाँ बजेट छुट्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई गत वर्ष 95,00,00,000 रुपियाँ छुट्याइएको थियो। सरकारले नेपाली औषधि लिमिटेडलाई सक्षम बनाउने बताएको छ। आगामी वर्षको बजेटमा स्वास्थ्य सेवामा फड्को मार्ने उल्लेख छ। सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढाइने भएको, सरकारले निःशुल्क वितरण गर्दै आएका औषधिमध्ये कम्तीमा 25 प्रकारका नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने भएको छ। बाल क्यान्सर उपचार निशुल्क गरिने जनाइएको छ। सरकारले हाल देशभर निर्माणाधीन 336 स्थानीय अस्पताल आगामी 3 वर्षभित्र सम्पन्न गर्ने पनि जनाएको छ। त्यस्तै सरकारले अस्पतालमा काम गर्ने नर्सहरूको रात्रिकालीन ड्युटी भत्ता दोब्बरले बढाएको छ। नर्सले रात्रिकालीन ड्युटी गरे बापत 150 पाउँदै आएका थिए। त्यसै गरी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा 50% वृद्धि गरिएको छ। यस्तै मध्य प्रदेशमा मृगौला उपचार केन्द्र सुरु गर्ने

0: नै सरकारको योजना छ।
1: सरकारले शिक्षा क्षेत्रका लागि 2,18,30,00,00,000 बजेट विनियोजन गरेको छ, जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो। भौतिक र सहरी विकास पूर्वाधारका लागि 2,86,00,00,000,000 बजेट विनियोजन गरिएको छ। यसै सरकारले 3 प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने भएको हो। त्यस्तै वैदेशिक रोजगारीमा रहेका युवालाई खुल्ला विश्वविद्यालयबाट अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेको छ। शिक्षाको प्रणालीगत सुधार गर्ने घोषणा गरेको सरकारले शिक्षकको क्षमता परीक्षण गर्ने समेत बताएको छ। नवप्रवर्धन र सिपमूलक शिक्षा केन्द्रित हुने बताइएको छ।
0: सरकारले थप 15,800 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ। सरकारले पहाडी तथा हिमाली क्षेत्रका कृषि योग्य टारमा लिफ्ट सिँचाइ प्रणाली मार्फत भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन 80,00,00,000 बजेट विनियोजन गरेको छ। पहाडका टारहरूमा लिफ्ट सिँचाइ आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमिन थप सिँचाइ सुविधा विस्तार गरिने योजना अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको छ।
1: बजेटप्रति दलका नेता, व्यवसायी तथा अर्थशास्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले बजेटलाई सकारात्मक र उत्साहजनक बताएका छन् भने केहीले कार्यान्वयन, स्रोत सुनिश्चितता र वितरणमुखी प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सैनाबाट।
2: नेपाली कंग्रेसका सचेतक निष्कल राईले सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गर्नुभएको छ। बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठुलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताउनुभयो।
3: रिजाइको लागि तपाईँको बजेटको आकार त ठुलो देखिएको छ, तर राष्ट्रको खर्च गर्ने क्षमता हामीले थाहा छ, तपाईँहरूलाई पनि थाहा छ होइन, जसले गर्दा जनताको महत्त्वाकाङ्क्षा चाहिँ बढेको छ, तर यसले कालान्तरमा तपाईँको जनताहरूलाई फेरि नागरिकलाई तपाईँको निरुत्साहित गर्ने खालको बजेट आएको छ। आर्थिक रूपमा मात्र खराब नभएर राजनीतिक रूपमा पनि अझ धेरै यो चाहिँ वर्स छ अथवा चुकेको छ भनौँ।
2: नेकपा एमालेका सांसद गुरु बरालले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम समेट्न नसकिएको बताउनु भएको छ। उहाँले मध्यम वर्गको विस्तारको कुरा गरिए पनि उनीहरूको उद्यमशीलता, विकास र व्यवसायीकरणतर्फ बजेटले पर्याप्त ढोका खोल्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नेपाललाई ग्रे लिस्टबाट हटाउने विषयमा सैद्धान्तिक कुरा गरिएको भए पनि त्यसका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको बताउनुभयो।
4: मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई हल्का योजना र कार्यक्रमहरू समेटेको छैन।
2: नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार निकै ठुलो र अवास्तविक देखिएको प्रतिक्रिया दिनुभएको छ। उहाँले योजना आयोगले निर्धारण गरेको करिब 20,00,00,000 सिलिङभन्दा 1.5 खर्ब बढी बजेट ल्याइएको भन्दै बजेट मिश्रित प्रकृतिको रहेको टिप्पणी गर्नुभयो।
5: बजेट हेर्दा अब मिश्रित खालको नै देखिन्छ, आकारमा धेरै ठुलो भयो, वास्तविक देखिएन। योजना आयोगले टोकेको सिलिङ 20,00,00,000 वरिपरि थियो, त्यसमा झन्नै 1.5 खर्ब भन्दा बढी बढाइएको छ। त्यसो हुँदा यो चाहिँ आकार अस्वाभाविक रूपले बढाइएको छ।
2: राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र साईले बजेट ल्याउनु मात्रै ठुलो कुरा नभएको भन्दै स्रोत सुनिश्चितता सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले चाहेको खण्डमा 50,00,00,000,000 पनि बजेट ल्याउन सकिने तर त्यसको कार्यान्वयनका लागि स्रोत स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो। साथै उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको तुलनामा कर्णाली प्रदेशले कम बजेट पाएको टिप्पणी गर्नुभयो।
6: बजेट ल्याउनु ठुलो कुरा होइन, बजेट त अहिले 50,00,00,000,000 पनि ल्याउन सकिन्छ, भने हाम्रो कति रकम पुग्दैन भने 657,29,00,00,000 रुपियाँ पुग्दैन। यो बजेट यहाँभन्दा अगाडि पनि 18 खर्बको, 17 खर्ब, 19 खर्बसम्ममा आयो, तर कार्यान्वयन गर्दाखेरि 13 खर्बमा झरेको इतिहास छ। त्यो कारण 21 खर्बको यो 657,29,00,00,000 रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो? र रह्यो अब बजेटमा कर्णाली, अब कर्णालीको रातो किताब आउन बाँकी छ, तर अहिले बजेटमा केपिओडीको सरकारभन्दा कम बजेट आयो।
2: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बजेटप्रति आफूहरू उत्साहित र खुसी रहेको बताउनु भएको छ। बजेट भाषणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पनि बजेटबाट उत्साहित रहेको उल्लेख गर्नुभयो।
7: हामी उत्साहित छौँ, हामी हर्षित छौँ। बजेट पश्चात केही क्षण पार्टी सभापति लगायतसँग कुरा गर्ने मौका पाएको थियौँ, प्रधानमन्त्रीज्यू लगायत। सामान्य प्रधानमन्त्रीज्यू पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापतिज्यू पनि उत्साहित हुनुहुन्छ।
2: निजी क्षेत्रले पनि सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले सरकारले निजी क्षेत्रका धेरै मुद्दा सम्बोधन गर्न खोजेको भन्दै प्रारम्भिक रूपमा बजेट सकारात्मक देखिएको प्रतिक्रिया दिनुभएको छ। सिंहदरबार पुगेरै बजेट सुन्नुभएका उहाँले बजेटको कार्यान्वयन पक्ष महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले अन्तशुल्क घटाउने, कृषिलाई प्रोत्साहन गर्ने तथा अनुदानको नयाँ मोडालिटी ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो।
8: सरकारले चाहिँ नि सम्बोधन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ, करका दरहरू घटाउन खोजेको अवस्था देखिया छ होइन। अहिले चाहिँ जस्तो भनौँ न, अन्तशुल्क चाहिँ नि घटाएको भनेर भनेको छ, 273 उसमा चाहिँ नि भन्सारका दर नै एक तह चाहिँ नि गरिदिएको भनेर भनेको छ। र कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको छ, 2 करोडसम्मको लगानी कृषिमा कसैले चाहिँ नि पशुपन्छी तथा चाहिँ कृषि चाहिँ व्यवसाय गर्यो भने उसलाई चाहिँ नि 40% 4 वर्षको 10% 40% चाहिँ अनुदान दिने भनेर भनेको छ। अनुदानको नयाँ मोडालिटी ल्याउन खोजेको छ कृषि।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। गणतन्त्र दिवसको औपचारिक समारोहमा प्रधानमन्त्री बालिन्द्र शाहले सम्बोधन नगरेको विषयलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। यद्यपि जानकारहरूले यसलाई आपत्तिजनक नभई परम्परागत अभ्यासमा गरिएको सुधारका रूपमा व्याख्या गरेका छन्। राजनीतिक विश्लेषक पूर्णमान साक्यले गणतन्त्र दिवस राष्ट्र प्रमुखसँग सम्बन्धित अवसर भएकाले त्यस दिन राष्ट्रपतिले नै मुख्य रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री सरकार प्रमुख भए पनि गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा प्रधानमन्त्रीले नबोल्नु अस्वाभाविक मान्न नहुने धारणा राख्नुभयो।
5: यदि सिरियसली यसलाई इस्यु बनाउनु पर्ने अवस्था म देख्दिनँ। गणतन्त्रको प्रतीकको राष्ट्रपति प्रधानमन्त्री त्यो राजा हुँदा पनि थियो, राष्ट्रपति हुँदा पनि छ, पछि पनि हुन्छ। त्यसले गर्दा गणतन्त्रको प्रतीक नै राष्ट्रपति भइहाल्छ। राष्ट्राध्यक्षले राष्ट्रको नाममा राम्रो राम्रो कुरा बोल्ने हो।
3: हेटौँडा काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौँडा कुलेखानी फाखेल सडक एक महिनाका लागि बन्द गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी फाखेल फर्पिङ सडक खण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य कार्यवाहीको दायरा अझ विस्तार गरेको छ। इजरायली सेनाहरू अब लिटानी नदीको उत्तरतिर अगाडि बढ्दै दक्षिणी लेबनानको दोस्रो ठूलो सहर नाबातिहको दक्षिण पूर्वमा रहेको जब्तार अल सार्किहा मेफडुन र जब्तार अल घरबिहा जस्ता क्षेत्रहरूमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजरायलले विगत 24 घण्टामा आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हिजबुल्लाहको दोस्रो र तेस्रो रक्षा रेखामा पुग्ने प्रयास गरिरहेको बताइएको छ। यता इजरायली सेनाले आज दक्षिणी गाजाको खान युनिसमा ड्रोन आक्रमण गर्दा 3 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार खान युनिसको अल मावासी क्षेत्रका मानिसहरूको समूहलाई लक्षित गरी आक्रमण गरिएको थियो। सोही क्षेत्रमा इजरायली गोलाबारी भएको अर्को घटनामा धेरै प्यालेस्टिनी नागरिकहरू पनि घाइते भएका छन्। गाजापट्टिको उत्तरी भागमा हिंसा जारी छ। गाजा सहरको यारमुक स्ट्रेटमा इजरायली आक्रमणमा कम्तीमा 5 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। सरकारले प्रमुख 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ। सिराहाको लाहान, काठमाडौँ, पोखरा, सुर्खेतको वीरेन्द्रनगर र धनगढीको क्षेत्रमा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपल स्टेडियम आगामी 3 वर्षभित्रमा निर्माण गर्ने घोषणा बजेट मार्फत गरिएको हो। अर्थमन्त्री डाक्टर श्रोणी मवागीले आगामी वर्षको बजेट प्रस्तुत गर्दै मूलपानीसहित 3 क्रिकेट रङ्गशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने बताउनुभयो।
6: मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौँ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु।
3: यस्तै आगामी आर्थिक वर्षमा 8000 दर्शक क्षमताका 200 फुटबल रङ्गशालामा फ्लड लाइट जोडिने जनाइएको छ। सरकारले खेलमा रुचि भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै आवश्यक तालिम दिने भएको छ। यस्तै सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने अवकाश प्राप्त खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने जनाएको छ। सरकारले खेलकुद क्षेत्रका लागि आगामी वर्षका लागि 4.3 करोड रुपियाँ विनियोजन गरेको छ।
4: काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले उचालेको छ। आज राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको फाइनल खेलमा काजाकस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरानले उपाधि जितेको हो। इरानले काजाकस्तानलाई 25-18, 19-25, 25-15 र 25-21 हराएको हो। काभा महिला भलिबलमा कास्य पदकका लागि आज भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। नेपाललाई 3-1 पराजित गरेसँगै भारत तेस्रो भएको छ। आयोजक नेपालले भने 4 स्थानमा चित्त बुझाएको छ।
3: इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको 2 क्वालिफायरमा अहिले गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। न्यू चण्डीगढ स्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले टस जितेर पहिले ब्याटिङ गरेको छ। ताजा अवस्थामा राजस्थानले 7.2 ओभरको खेल हुँदा 2 विकेटको क्षतिमा 80 रन जोडेर खेलिरहेको छ। यो खेलको विजेता टोलीले फाइनलमा उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज,
3: 4 वर्षपछि बढ्यो कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर, जेन्जी घाइतेका लागि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने,
4: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्तापक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक,
3: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कारवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु,
4: र 8 सहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य, काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
8: होइन, के भाष र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 98654383।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हैया बद्दी मेरो त दाद्दु खिलो के गर्ने होला अब
17: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
18: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
17: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
18: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
17: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चारी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
18: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825563367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
19: फागुनदेखि वैशाखसम्म आग लागे बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
20: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
19: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
20: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
19: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
20: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
19: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
23: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
22: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
23: ल उसो भए म सामान लिन गइहाले
22: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
23: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
22: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
23: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
6: खै योमा त दाना चाहिँ छैन,
7: कहिलेदेखि भनिरहेको छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर। यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
5: ओहो, भुसुक्कै बिर्सेछु, जाऊ जाऊ दिमागको टुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
8: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: ए, पहिला कसैले भनेन?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठुलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
14: कुल खर्च रु 2124,34,00,00,000 विनियोजन गरेको छु।
13: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
15: आकारमा धेरै नै ठुलो भयो, जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
13: अनि रुमेनियामा रुसी ड्रोन खसेपछि नेटो र युद्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
16: अशोक दाहालबाट समाचार सुन्नुहोस्। रुसी ड्रोन खसेर रुमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा 2 घाइते भएका थिए। युक्रेन युद्ध सुरु भए त नेटोको सदस्य राष्ट्र रुमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रुसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रुमेनियाले रुसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रुमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई, भारतीय अधिकारीहरूले यो वर्षको मनसुनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्खामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जुनको सुरुवातबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसुनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौँ विलासी गाडीहरू रहेको र कैयौँ महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन WHO प्रमुखले कङ्गो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपिल गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम गेहेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कङ्गो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसङ्घले थप $8 करोड सहयोग गर्ने बाचा गरेको छ। WHOले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो BBC नेपाली सेवा हो।
13: साझापखमा यहाँलाई स्वागत छ। झन्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको सुरुवात गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढी, करिब 21.25 खर्ब रुपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छुट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रुपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्बभन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
17: आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124.34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ ₹1,270.58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगततर्फ ₹431.10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ ₹422.64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढी हो।
13: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
17: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ₹1,405.31 करोड र वैदेशिक अनुदानबाट ₹61.74 करोड बेहोर्दा ₹657.29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247.28 करोड परिचालन गर्नेछौँ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ।
13: गत 3 वटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यम वर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री वाग्लेले बाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुसीको खबर दिएका छन्।
17: करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
16: बजेटले क्षेत्रगत रूपमा 2,86,00,000,000 रुपियाँ सडक तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2,18,00,000,000,000 विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ्न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृङ्खलामा देखा परेको गडबडीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौँ।
15: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठुलो भयो। 1,860,00,000,000,000 सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2,50,000,000,000,000 नै ठुलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा सुरु गरेका कैयौँ कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौँ, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषिजन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढङ्गले प्याकेजिङ गर्न खोज्नुभयो, त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
16: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
15: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौँ भन्नुभएको छ। खालि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5,00,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000,000, खुसी पारेको जहाँ देखिन्छ, अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसीको कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिस्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नु, पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक सुरक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठुलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको, ठुलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखेन।
18: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
15: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायोचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो भए उहाँले त्यसो भनेको हो भने त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार सङ्ग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षाका क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
18: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
15: एउटा कुरा त के भने, आकार ठुलो भइसकेपछि, सोइलिङ भइसकेपछि, सुन्निसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शङ्का छ।
18: अब बजेट भाषणको सुरुमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने, नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पुरा होला?
15: त्यति सजिलै पुरा हुने देखिँदैन, उहाँले अपेक्षा त गर्नुभएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के भने आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि, त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्यै आन्तरिक ऋण ठुलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य कुनै जम्मा नहुने रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेस गर्नुभएको छ, कति कुराहरू त शङ्काको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरस्वती विगतका अनुभवबाट हेर्दा चाहिँ त्यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन। निजी क्षेत्र त्यसको चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
18: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
15: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शङ्काको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ। अहिले चाहिँ अङ्क दिनेतिर नलागौँ, हामीले के आशा गरौँ भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौँ यो कुरा चाहिँ राम्रो ढङ्गले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शङ्काको लाभ दिउँ।
18: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रोमेनियाको एउटा आवासीय भवनमा रुसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रुसलाई चेतावनी दिएका छन्। रोमेनियाका अधिकारीहरूले उक्त ड्रोन रुसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रुसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा 2 घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
16: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10 तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रुसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी सहर कुन्स्टान्टामा रहेका रुसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रुसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रुसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयारीको चेतावनी रुसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले युले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। युके, जर्मनी र फ्रान्सले पनि रुसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
18: यसका साथै बिबिसी नेपाली सेवाको साझा पख यहीं समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौँ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौँ। लामो समयपछि तपाईँको संसाथमा हामी उपस्थित भएका छौँ कार्यक्रम गुड नाइट लिएर। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ समुदायका लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा jaljalapress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेसनहरूबाट पनि यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइट हरेक रात 9 बजीदेखि 10 बजीसम्म प्रसारण हुन्छ रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट। अडियो लाइभ पनि तपाईँले यति बेला सुन्दै हुनुहुन्छ, यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु। र हामीलाई अडियो लाइभको माध्यमबाट सुन्दैखेरि रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुर, रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मी, अनि सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट पनि यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। र कार्यक्रम गुड नाइटमा रहेर हामी के गर्छौँ कसो गर्छौँ भन्ने कुरा पनि तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको कार्यक्रममा हामी एउटा विषयवस्तु ल्याएका हुन्छौँ र सो विषयवस्तुमा तपाईँको विचार लिने गर्छौँ, र जसका लागि तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ 98-68-39-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। 98-68-39-40 नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र तपाईँले सोचिरहनु भएको होला आजको विषयवस्तु के होला त भनेर, तपाईँले सोचिरहनु भएको होला होइन, म तपाईँलाई आजको विषयवस्तुको बारेमा जानकारी गराउन चाहन्छु। र आजको विषयवस्तु के हो भने, महिनावारी हुँदाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन्। महिनावारी हुँदाखेरि ध्यान दिनुपर्ने कुराहरू किन के हुन सक्छन्। मैले यो विषय किन राखेको भने, हिजो महिनावारी स्वच्छता दिवस भनेर मनाइयो होइन, ठाउँ ठाउँमा विभिन्न कार्यक्रमहरू पनि गरियो, र आज त्यसैले महिनावारी सम्बन्धी विषयवस्तु राख्न मन लाग्यो मलाई होइन। तपाईँले कतिको जानकार हुनुहुन्छ, कतिको थाहा हुन्छ, कतिपय त महिनावारीको बारेमा बोल्नै चाहनुहुन्न होइन, कतिपय त महिनावारीको बारेमा बोल्यो कि ठाउँ ठाउँमा गएर बोल्न हुन, त्यो आफूभित्र मात्र सीमित राख्नुपर्छ भन्ने कन्सेप्ट छ कि होइन। अझै पनि महिनावारीको बारेमा किन बोल्नुपर्छ भन्ने कुरा पनि हामी तपाईँलाई सोध्छौँ, र महिनावारी हुँदाखेरि कुन कुन कुरामा विशेष ध्यान दिनुपर्छ, के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुरा, कुन कुन कुरामा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा आजको कार्यक्रममा हामी तपाईँ सामु भनौँ न लिएर आएका छौँ। र तपाईँले हामीलाई फोन डायल गर्नुहोला 98-68-39-40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिएको छु।

तपाईँको लागि अब कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्नुपर्ने हुन्छ। गीतपछि तपाईँको माझमा हामी आउनेछौँ। तपाईँ भने 9868 6040 40 फोन डायल गर्नुहोला। आज विषयवस्तुमा विचार राख्ने दिन हो, विषयवस्तुमा विचार राख्ने बसाइ हो, तसर्थ विषयवस्तुमा विचार राख्नका लागि आउनुहोला। 9868 6040 40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। धेरै साथीहरूले ला कार्यक्रम त आउँदैन कि क्या हो, आज त धेरै दिन भइसक्यो कार्यक्रम नआएको भनेर भन्दै हुनुहुन्छ होला, होइन, कुराकानी गर्दै हुनुहुन्छ होला, तर आज कार्यक्रममा आयो नि त, होइन, कार्यक्रममा आएको छ, त्यसैले कार्यक्रम आउँछ यो कुरा म तपाईँलाई जानकारी गराउँछु, होइन, कार्यक्रम आएको छ र आज आउँछ भने भन्दै अब गीत राख्छु। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।